0: tragedy, we have extended our solidarity and support to the government and people of Nepal. As a close friend and partner, India responded promptly, as you have seen, and we will continue to support rescue, relief, reconstruction and recovery efforts in the country.
1: बाढीले थुनिएपछि नौ रातसम्म त्रिशुली त्रिएको अँध्यारो सुरुङमा बिताएर उद्धार भएका दुईजना कर्मचारीले पहिलो रात अस्पतालमा बिताएका छन्। कबीर महर्जन र सञ्जय शाहलाई रसौमा उद्धारपछि छाउनी सैनिक अस्पतालमा उपचार गराइएको हो। उनीहरूलाई परिवारका सदस्यले भेटेका छन्। उद्धार कार्यको नेतृत्व गरेका कर्णल गङ्गा बराल सुरुदेखि नै उद्धार स्थलमा हुनुहुन्छ। एन्सेलले पानी प्रभावित क्षेत्रमा निशुल्क भोइस डेटा र एसएमएस सेवा एक हप्ता लम्ब्याउने भएको छ। कम्पनीका अनुसार भदौ 26 गतेसम्म प्रभावित क्षेत्रमा निशुल्क सेवा उपलब्ध हुनेछ। यसअघि भदौ 10 गतेदेखि सुरु भएको निशुल्क सेवाको अवधि थप गर्दै भदौ 19 गतेसम्म पुर्याइएको थियो। एनसेलका अनुसार बाढीका कारण अवरुद्ध भएका 27 मध्ये 25 टावर पुनः सञ्चालनमा आएका छन्। रसुवाको घट्टे खोला टिमुरेमा रहेको एउटा टावर पूर्ण रूपमा नष्ट भएको छ भने उत्तर गया तिरुको अर्को टावरमा आवश्यक उपकरण पुर्याएर सेवा सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख उपभोक्ता व्यापार अधिकारी उपाङ्ग दत्ताले बताउनु भएको छ। भोटेकोसीको बाढीको असर चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुमा पनि परेको छ। बाढीले जलचर र थलचर प्राणीको वासस्थानमा असर परेको हो। चितवनबाट अनिल ढकाल।
2: बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्यावरण खलबलिएपछि वन्यजन्तु प्रभावित बनेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा।
3: तल्लो तटीय क्षेत्र चितवन पनि भएको र चितवनमै राष्ट्रिय निकुञ्ज प्लस नवलपरासी संयुक्त रहेको हुनाले यसले केही मात्रामा चाहिँ असर त पुर्याउने नै भयो। नारायणी नदीको चाहिँ विभिन्न चाहिँ भङ्गालोले विभिन्न टापुहरू पनि बनाएको छ। ती टापुहरू पनि वन्यजन्तुको चाहिँ राम्रो वासस्थान पनि हुन् त्यो भएको हुनाले ती क्षेत्रहरूमा चाहिँ चरचरको क्षेत्रहरूमा चाहिँ कति नै असर परेको छ र त्यहाँ चाहिँ खानेपानीको स्रोतहरूमा पनि असर गरेको छ।
2: पानीमा आश्रित दुर्लभ जलचर घडियाल गोई मगर गोई रैथाने माछा डल्फिनका प्राकृतिक जीवनचक्र र प्राकृतिक वातावरणलाई प्रत्यक्ष असर गरेको छ। बाढीले नदीको पारिस्थितिकीय चक्र आहारा र वासस्थान नष्ट गरेको छ। यसबाट संरक्षण कर्मी पनि चिन्तित छन्। संरक्षण कर्मी अपिल घिमिरे।
4: बाढीको तीव्र बहावले चाहिँ नदीको पिँधमा रहेको लेउ सूक्ष्म जीवहरू र साना किराहरू बढाएर लैजान्छ र जसले गर्दा जलचरहरूको लागि आहाराको चरम सङ्कट हुन्छ। यसरी बुझ्दा हामीले के देख्यौँ भने बाढीले जलीय जीवहरूको जीवन चक्र नदीको पारिस्थितिकीय चक्र र आहारा वासस्थान सबै नष्ट गर्छ।
2: नदीले बगाएर ल्याएको फोहोरले वन्यजन्तुमा असर पर्न नदिन निकुञ्ज प्रशासन चनाको भएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अविनाश थापा मगरले बताउनुभयो।
5: त्यसले एउटा कुनै महामारीको रूपमा कुनै एपिडेमिक रूपमा पनि चाहिँ कुनै डिजिज ल्याउला भन्ने एउटा चाहिँ हुनसक्छ भने वन्यजन्तु अस्वस्थ चाहिँ भइसकेपछि त्यसले चाहिँ वातावरणीयमा पनि एउटा इकोसिस्टममा पनि खलल पुग्ने देखिन्छ।
1: बाढीको सङ्कटका बेला सरकारले पूर्व सहमति उल्लङ्घन गरेको आरोप डाक्टर गोविन्द केसीले लगाउनु भएको छ। वक्तव्य जारी गर्दै केसीले मेडिकल कलेजबारे गएको साउन 11 गते भएको सहमति पालना गर्न भन्नुभएको छ। खबर यति नै, नमस्कार।
6: यो PFBS गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio
1: सैन्य समुदायमा
2: बिलाइन भरी
1: on air
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: play BFBS
2: यो BFBS Gorkha Radio हो
1: Gorkha Radio हो
4: रसुवाको बोटीको सीमा भदौ 10 गते आएको बाढीपछि अहिलेसम्म 1294 जनाको सफेला परेको छ भने 5053 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 13095 जनाको उद्धार गरिएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5663 जनाको उपचार गरिएको छ। रसुवा नुवाकोट र धादिङमा स्थापना गरिएका 37 होल्डिङ सेन्टरमा 4627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विश्व चर्चित जलवायु अभियन्ता ग्रेटा थनबर्गले नेपालको हिमबाढीबाट विश्वले पाठ सिक्नुपर्ने बताउनु भएको छ।
5: आफ्नो धारणा राख्दै थनबर्गले नगरेको गल्तीको सजाय नेपालले भोगेको भन्दै विश्व समुदायले न्याय दिनुपर्ने बताउनु भएको छ।
6: And it's worth knowing what Nepal's own response looks like without waiting for the rest of the world. 21,421 security personnel mobilized, 13,094 people rescued so far, 5,397 injured have been treated. Nearly 4,521 people are currently being sheltered in holding centers across the country. This is not a country asking the world to clean up a mess it made. It's a country that's already largely doing its part, cleaning up a mess it did not cause, asking the rest of the world to do the same. Justice for Nepal.
5: विश्व समुदायले क्षतिपूर्ति दिनुपर्ने उहाँको भनाइ छ।
6: We desperately need climate reparations. Stop calling it aid. Stop calling it generosity. What is owed to Nepal is climate debt. Money that is due because of harm that was caused, not a gift that so-called developed countries get to decide whether or how much to give. Countries like Nepal are talked about at every climate summit. They are rarely talked with. There is a difference between being in a case study in someone else's presentation and being a voice in the room where decisions get to be made. That has to change. We refuse to let this tragedy and the irreversible loss of lives and livelihood go unheard and ignored. I, along with the global climate justice movement, stand with the people of Nepal.
4: जलवायु न्याय अन्तर्गत नेपाललाई विकसित देशले क्षतिपूर्ति दिनुपर्ने परराष्ट्र मन्त्री शिशिर खनालको भनाइमा भारतीय विदेश मन्त्रालयले आंशिक सहमति जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले विकसित र कम विकसित सबै मुलुक मिलेर जलवायु अनुकूलनमा काम गर्नुपर्ने बताउनु भएको छ।
7: डेभलप्ड कन्ट्रीज हु हिस्टोरिकली आर रेस्पोन्सिबल फर द एमिसन्स एन्ड हैव कन्ट्रिब्युटेड ओभरवेल्मिङली to this present crisis must take lead in reducing emissions and supporting developing countries by way of finance and technology transfer to meet this challenge.
4: रसुवा बाढीपछि 9 हवाई उडान मार्फत सहयोग पठाएको भारतले आगामी दिनमा पनि सहयोग भने जारी रहने बताएको छ।
7: Let me say that you know in the wake of this tragedy we have extended our solidarity and support to the government and people of Nepal as a close friend and partner. India responded promptly as you have seen and we will continue to support rescue relief reconstruction and recovery efforts in the country
4: पूर्व मन्त्री तथा जलविद्युत इन्जिनियर कुलमान घिसिङले उद्धार गर्न बाँकी सुरुङको काम नियमित गर्न अपील गर्नु भएको छ।
5: माथिल्लो त्रिशुली 3A को भूमिगत विद्युत गृहमा फसेका कर्मचारीको जीवितै उद्धार भएको खबरले खुशी लागेको भन्दै घिसिङले रसुवागढी र चिलेमे जलविद्युत केन्द्रका भूमिगत विद्युत गृहमा पनि कर्मचारी सकुशल रहेको अपेक्षा व्यक्त गर्नुभएको छ। अब माथिल्लो त्रिशुली 1 माथिल्लो त्रिशुली 3B र लाङटाङ खोला जलविद्युत आयोजनामा काम गर्न उहाँको आग्रह छ। उद्धार कार्यमा विज्ञता प्राविधिक क्षमता र साधन स्रोत अनुसारको हरसम्भव सहयोग गरिने उहाँले बताउनु भएको छ।
4: धादिङको गजोरी 2 परेवा भीर सडक खण्डमा मर्मत गर्न यही आज शनिबार 12 घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म एम्बुलेन्स र सवाहन बाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। परेवावीर पृथ्वीराज मार्गमा क्षति पुगेपछि सड़क खण्डबाट एकतर्फी रूपमा सवारी साधन सञ्चालन हुँदै आएको थिए। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: સ્થાનીય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: નવાકુટકો બિદુર નગરપાલિકા પાસ દેવીઘાટમાં બાઢીકા કારણ પુલ બગેપછી આવત જાવત સહજ બનાવન ટ્વીન સંચાલનમાં લાઈએકો છ ભદૌ 10 ગતે આયેકો બાઢીલે દેવીઘાટ બજાર સહિત આસપાસના ક્ષેત્રમાં ઠૂલો જનધનકો ક્ષતિ પુગેકો છ ઓહોરદોર ગર્ને પક્કી ર ચોલુંગે પુલ બગાએપછી બિદુર નગરપાલિકા 3 ર 5 કા નાગરિકલાઈ ત્રિશુલી નદી વાર પાર ગર્ન સમસ્યા ભએકો થિયો અહિલે સો ઠાઉમાં ટ્વીન સંચાલનમાં આયેકો બિદુર 5 કા વડાધ્યક્ષ લીલાનાથ નેપાનીલે જાણકારી દિનુભએકો છ યો ટ્વીનબાટ આવતજાવત સંગી ઔષધી ર અત્યાવશ્યક સામગ્રી ઢુવાની પણ ભઈરહેકો છ સંગ્રહ પ્રદેશ સરકારસંગ સમન્વય ગરેર સ્થાનીય સરકાર ર સ્થાનીયકો પહલમાં ટ્વીન હાલીએકો હો દેવીઘાટ બજાર આવજાવ ગર્ને ગરી હાલીએકો યો પુલ કરીબ 180 મીટર લંબાઈકો છ યસઅઘિ બિદુર નગરપાલિકા 1 નારાયણી ચૌર ર બિદુર 9 કો કોલની ગુંબા ડાંડા ક્ષેત્રલાઈ જોડને ગરેર ગત ભદૌ 15 માં ટ્વીન હાલીએકો થિયો સો ટ્વીન 255 મીટર લંબાઈકો છ एनसीएलले रसुवाको बोटेकोसी बाढी प्रभावित क्षेत्रमा दिँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सेवा थप 7 दिन निरन्तरता दिने भएको छ कम्पनीका अनुसार भदौ 20-26 गतेसम्म प्रभावित क्षेत्रमा निशुल्क सेवा उपलब्ध हुनेछ यसअघि भदौ 10 गतेदेखि सुरु गरिएको निशुल्क सेवाको अवधि थप गर्दै भदौ 19 गतेसम्म पुर्याइएको थियो एनसेलका अनुसार बाढीका कारण अवरुद्ध भएका 27 मध्ये 25 टावर पुनः सञ्चालनमा आएका छन् यससँगै प्रभावित क्षेत्रका 92% टावर सञ्चालनमा आएका हुन् यसअघि एनसेल फाउन्डेसन मार्फत कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड रूपियाँ सहयोग गरेको थियो गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा निर्माण भएको रूपन्देहीको गैडा हवा गाउँपालिका 8 मैन हियामा रहेको जनता आधारभूत विद्यालयको 3 कोटी विद्यालय भवन विद्यालयलाई हस्तान्तरण भएको छ विद्यालय भवनसँगै शौचालय र खानेपानीको समेत व्यवस्थाले 120 जना विद्यार्थीलाई सुविधा पुगेको छ बुटवलबाट छवि पाण्डेको यो रिपोर्ट
4: विद्यालय भवन हस्तान्तरण गरिएपछि गोर्खा वेलफेयर ट्रस्ट बेलायतबाट आउनुभएका लेफ्टिनेन्ट कर्नेलले समेत उक्त भवन खानेपानी र शौचालय संरचनाको स्थलगत निरीक्षण गर्नुभएको छ विद्यालयका प्रधानाध्यापक सूर्यकुमार रिजालका अनुसार उहाँले निर्माण भएको भवन राम्रो बनेको र खुसी लागेको प्रतिक्रिया दिनुभएको छ
5: अस्ति युकेको सर त हेर्न आउनुभएको कस्तो छ भनेर राम्रो छ भनेर ठिक छ राम्रो छ भनेर हेर्नुभयो खुसी हुनुभयो तिनवटा कोठा हो ट्रस्ट हो शौचालय हो फर्निचर खानेपानी त्यसभित्र 21 सेट फर्निचर 120 जना हामीलाई भवनको समस्या थियो भवन चर्के थिए पुराना बिल्डिङहरू 2 कोठे 2 वटाको कम्पनीले चर्का थियो त्यहाँ बस्ने लायक थिएन त्यो भएपछि भवनको समस्या हो
4: विद्यालयको पुरानो भवन 2072 सालमा आएको भूकम्पले चर्काएपछि विद्यार्थीहरू सकसका साथ पुरानो भवनमा बसेर अध्ययन गर्दै आएका थिए गोर्खा वेलफेयर ट्रस्टले विद्यालय मात्रै होइन विद्यार्थीका लागि स्वच्छ खानेपानी फर्निचर र नयाँ शौचालय समेत बनाइदिएको छ एरिया वेलफेयर सेन्टर बुटवलका क्लस्टर म्यानेजर अमृत मल्ल ठकुरीले बेलायतबाट लेफ्टिनेन्ट कर्नेल निरीक्षणका लागि आउनुभएको र निरीक्षणपछि विद्यालय भवनको संरचना राम्रो बनेको बताउनु भएको जानकारी दिनुभयो
6: उहाँको रुटिन भिजिट हो कि हाम्रो क्लस्टर वनमा बुटवल भेरी चितवन गर्ने क्रममा यहाँ आउनुभयो कि यहाँबाट भेरी जाने क्रममा उहाँलाई त्यो भिजिट गराएको यस्तो पनि हो भने देखाएको त्यहाँ त्यो स्कुल कम्युनिकेटको त्यो स्कुल देखाएर जानुभयो लेफ्टिनेन्ट कर्नेल जोनी फिङ केही कमेन्ट थिएन ठिक छ गुरु राम्रो
4: गोर्खा वेलफेयर ट्रस्टले 25 लाख रुपियाँ लगानीमा विद्यालय भवन खानेपानी 21 सेट फर्निचर र शौचालय भवन निर्माण गरिदिएको हो त्यसमा 10% विद्यालयले अतिरिक्त श्रमदान गरेको छ
3: बाढीले थुनेपछि 9 रातसम्म त्रिशुली 3A को अध्ययारो सुरुङमा बिताएर उद्धार भएका 2 जना कर्मचारीले पहिलो रात अस्पतालमा बिताएका छन् कवीर महर्जन र सञ्जय शाहलाई रसुवामा उद्धारपछि छाउने सैनिक अस्पतालमा उपचार गराइएको छ उनीहरूलाई परिवारका सदस्यले पनि भेटेका छन् उद्धार कार्यको नेतृत्व गरेका कर्णेल गंगा बराल सुरुदेखि नै उद्धार स्थलमै हुनुहुन्छ बेलायतका रक्षा मन्त्री वेस स्ट्रिङले फोकल्यान्ड टापुमाथिको अपनत्व यथावत रहेको बताउनु भएको छ अर्जेन्टिनी राष्ट्रपति जाभियर मिलेको भनाई लक्षित जवाफमा मन्त्री स्ट्रिङको भनाई आएको हो मिलेले आफू टापु आफूहरूको हो भन्दै नजिकै तेल उत्खनन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाउने बताउनु भएको थियो। बीबीसीको क्यारोलाइन हबलका अनुसार फकल्यान्ड टापुको विषय सजिलै हराउने विषय भने होइन। खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेपाल चीन सीमामा आएको बाढीले चीनतर्फ 31 जनाको मृत्यु भएको पुष्टि भएको छ. 531 जना अझै बेपत्ता छन्. दक्षिण पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा चीन नेपाल सीमा गेरोङ क्षेत्रमा अगस्त 26 गएको पहिरोपछि नदीमा आएको बाढीका कारण हिजो साँझ 6 बजेसम्म 31 जनाको मृत्यु भएको पुष्टि स्थानीय विपद व्यवस्थापन तथा उद्धार केन्द्रले गरेको छ. उद्धार कर्मीहरूले सो क्षेत्रबाट 987 व्यक्तिगत सामान भेटाएको बताएका छन्. सो क्षेत्रमा करिब 2,300 उद्धार कर्मी 400 भन्दा बढ़ी खोज तथा उद्धार सवारी साधन 8,000 भन्दा बढ़ी व्यवसायिक उपकरण सेट 800 भन्दा बढ़ी ड्रोन उडान र 24 हेलिकप्टर उडान परिचालन गरिएका छन्. विश्व चर्चित जलवायु अभियन्ता ग्रेटा थनबर्गले नेपालको हिम बाढ़ीबाट विश्वले पाठ सिक्नुपर्ने बताउनु भएको छ.
4: आफ्नो धारणा राख्दै थनबर्गले नगरेको गल्तीको सजाय नेपालले भोगेको भन्दै विश्व समुदायले न्याय दिनुपर्ने बताउनु भएको छ.
5: And it's worth knowing what Nepal's own response looks like without waiting for the rest of the world. 21,421 security personnel mobilized, 13,094 people rescued so far, 5,397 injured have been treated. Nearly 4,521 people are currently being sheltered in holding centers across the country. This is not a country asking the world to clean up a mess it made. It's a country that's already largely doing its part, cleaning up a mess it did not cause, asking the rest of the world to do the same. Justice for Nepal.
4: विश्व समुदायले क्षतिपूर्ति दिनुपर्ने उहाँको भनाइ छ.
5: We desperately need climate reparations. Stop calling it aid. Stop calling it generosity. What is owed to Nepal is climate debt, money that is due because of harm that was caused, not a gift that so-called developed countries get to decide whether or how much to give. Countries like Nepal are talked about at every climate summit. They are rarely talked with. There is a difference between being in a case study in someone else's presentation and being a voice in the room where decisions get to be made. That has to change. We refuse to let this tragedy and the irreversible loss of lives and livelihood go unheard and ignored. I, along with the global climate justice movement, stand with the people of Nepal.
3: भटेकोशीको बाढ़ीको असर चितवन राष्ट्र निकुञ्जका वन्यजन्तुमा पनि परेको छ. बाढ़ीले जलचर र थलचर प्राणीको वासस्थानमा असर परेको छ. चितवनबाट अनिल ढकाल.
6: बाढ़ीले चितवन राष्ट्रिय निकुञ्जको पर्यावरण खलबलिएपछि वन्यजन्तु प्रभावित बनेका छन्. निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा.
7: तल्लो तटीय क्षेत्र चितवन पनि भएको र चितवनमै राष्ट्रिय निकुञ्ज प्लस चाहिँ नवलपरासी संयुक्त रहेको हुनाले यसले केही मात्रामा चाहिँ असर त पुर्याउने नै भयो. नारायणी नदीको चाहिँ विभिन्न चाहिँ भङ्गालोले विभिन्न टापुहरू पनि बनाएको छ. ती टापुहरू पनि वन्यजन्तुको चाहिँ राम्रो वासस्थान पनि हुन त्यो भएको हुनाले ती क्षेत्रहरूमा चाहिँ चरचरको क्षेत्रहरूमा चाहिँ पक्कै पनि असर परेको छ र त्यहाँ चाहिँ खानेपानीको स्रोतहरूमा पनि असर गरेको छ.
6: पानीमा आश्रित दुर्लभ जलचर घडियाल गोई मगर गोई रैथाने माछा डल्फिनका प्राकृतिक जीवनचक्र र प्राकृतिक वातावरणलाई प्रत्यक्ष असर गरेको छ. बाढीले नदीको पारिस्थितिकीय चक्र आहारा र वासस्थान नष्ट गरेको छ. यसबाट संरक्षण कर्मी पनि चिन्तित छन्। संरक्षण कर्मी अपिल घिमिरे.
8: बाढीको तीव्र बहावले चाहिँ नदीको पिँधमा रहेको लेउ सूक्ष्म जीवहरू र साना किराहरू बढाएर लैजान्छ र जसले गर्दा जलचरहरूको लागि आहाराको चरम सङ्कट हुन्छ. यसरी बुझ्दा हामीले के देख्यौँ भने बाढीले जलीय जीवहरूको जीवन चक्र नदीको पारिस्थितिकीय चक्र र आहारा वासस्थान सबै नष्ट गर्छ.
6: नदीले बगाएर ल्याएको फोहोरले वन्यजन्तुमा असर पर्न नदिन निकुञ्ज प्रशासन चनाको भएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अविनाश थापा मगरले बताउनुभयो।
2: त्यसले एउटा कुनै महामारीको रूपमा कुनै एपिडेमिक रूपमा पनि कुनै डिजिज ल्याउला भन्ने एउटा चाहिँ हुन सक्छ भने वन्यजन्तु अस्वस्थ चाहिँ भइसकेपछि त्यसले चाहिँ वातावरणीयमा पनि एउटा इकोसिस्टममा पनि खलल पुग्ने देखिन्छ। त्यो हुनाले हामीले चाहिँ निकुञ्ज क्षेत्रमा जुन नारायणी बगेर
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाको बोटी घुसी नदीमा आएको भीषण पहिरो बाढीमा परि मृत्यु हुनेको संख्या 1344 पुगेको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको पछिल्लो बाढी सम्बन्धी खोज तथा उद्धार अपडेटमा आज सम्म 1344 शव फेला परेको जनाएको हो। यो तथ्याङ्क बिहान 5 बजेसम्मको हो। तथ्याङ्कमा अहिलेसम्म 52 बालक, 33 बालिका, 269 महिला, 489 पुरूषको शव फेला परेको छ। प्रहरीले आंशिक अंग फेला परेका 501 शव रहेको पनि जनाएको छ। पछिल्लो अपडेट अनुसार 4898 जना सम्पर्कविहीन छन्। सुरक्षाकर्मीले अहिलेसम्म 8631 जना बाढी प्रभावितको उद्धार गरिएको तथ्याङ्कमा उल्लेख गरेको छ। बाढीमा परि 25 जना प्रहरी सम्पर्कविहीन छन् र 65 जना प्रहरी कर्मचारी प्रभावित भएको बताइएको छ। प्रहरीले बाढी प्रभावितको खोज उद्धार र राहतका लागि 7912 जना परिचालन गरिएको पनि जनाएको छ। रसुवाको भोटेकुसी बाढीले निम्ताएको विपत्तिपछि प्रभावित क्षेत्रका बासिन्दा सामान्य जीवनमा फर्कन सकेका छैनन्। आम संचार माध्यमदेखि सामाजिक सञ्जालका भित्ता, चिया पसलदेखि कार्यालय, सबै ठाउँमा बाढीको विपत्ति विषयको छलफलको विषय बनेको छ। विशेष गरी उद्धार, राहत र पुनस्थापनामा आम नागरिकको चासो देखिन्छ। केही सरकारको उपस्थिति राम्रो पाउँछन्, केही भने कामभन्दा स्टन्ट बढी देख्छन्। ललितपुर पुल्चोकका माधव पाण्डेलाई नयाँ सरकारले काम गर्ने शैली पुराना सरकार भन्दा फरक लागेको छैन।
4: यसमा इक्विपमेन्ट केही पनि छैन होइन। सरकारहरूले चाहिँ यो इक्विपमेन्टहरू एकदम राम्रो गर्दापछि होइन, कानुन राम्रो गर्दापछि छिटो हुन्थ्यो क्या। केही पनि छैन, पहिला जे गल्ती भइरहेछ अहिले अर्कोबाट भइरहेछ।
3: कतिलाई राज्यको उपस्थिति फितलो लागिरहँदा केहीलाई भने विपत्तिमा नयाँ सरकारको खटाई उत्कृष्ट लागेको छ। थापाथलीका रोशन बस्नेत,
5: मैले जुन पञ्चायतको कालदेखि भएकोमा सबैभन्दा उत्कृष्ट अहिले देखेँ मैले, किनभने उनीहरू आफै लागेका छन्, गएर तुरुन्तै हेरेका छन्। त्यहाँ हरेक मान्छेहरूले अहिले त त्यस्तो विकट छ नि, त्यहाँ एक बाटो अर्को खोल्दामा जान सक्ने स्थिति छैन, बाटो छैन होइन, सारा प्रलय भएको ठाउँमा पनि त्यति छिटो गरेको भनेको धेरै ठुलो कुरो हो। यसलाई चाहिँ धेरै राम्रो मान्छु म चाहिँ।
3: बागलुङका केदार शर्मा भइपरि आउने विपत्तिका लागि राज्यसँग स्रोत साधन नहुनु कमजोरी ठान्नुहुन्छ, तर राज्यको प्रयासप्रति उहाँको खास गुनासो देखिँदैन।
6: अब यस्तो छ, अब हामीले बाहिरको होइन वैदेशिक हिसाबले हेर्ने हो भने त त्यो अलिक अपुरो छ। हामीले हेर्दाखेरि अझै पनि सुरुङमा कतिपय फर्सिएको भन्ने सुनिएको छ होइन, यहाँसम्म पुग्ने क्षमता अब नभएर होला, त्यसमा साधनहरू स्रोतहरू नपुगेरै होला, अझै हुनुपर्ने त नभएको हो। यद्यपि चाहिँ हामीले बाहिरबाट हेर्दाखेरि खटाइमा चाहिँ राम्रै जस्तो लागेको छ।
3: बाढीपछि उद्धारका लागि तत्काल वैदेशिक सहायता चाहिँदैन भनेको सरकारले, अहिले भने अरू मुलुकको पनि साथ लिएको छ। कतिपय सरकार यही विषयमा चुकेको बताउँछन्। काभ्रेका असल गिरीलाई सुरुमै स्थानीय तहलाई साथमा नलिएकोमा चित्त बुझेको छैन।
7: अब मुख्य कुरा सरकारले प्रयास गरेको देखिन्छ, तर अब कोअर्डिनेसन र यो आपत परेको बेलामा राज्यका सबै संयन्त्र, स्थानीय निकाय र पब्लिकलाई कोअर्डिनेटेड ढङ्गले अगाडि बढाउन चाहिँ अलिकति कमी कमजोरी भएको हो कि भन्ने।
3: भुटेकोसीमा प्रलयकारी बाढी आएको 10 दिन पुगिसकेको छ। विशेष गरी बाढी प्रभावित विद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार पेचिलो बनेको छ। ढिलै भए पनि सुरुङभित्रका एकाध उद्धारमा सफलता मिलेको छ, तर गर्नुपर्ने काम थुप्रो छ।
8: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुस बीचको शान्तिवार्ता पुनः शुरू गर्ने प्रयास स्वरूप आफ्ना ज्वाइँ जेरार्ड कुश्नर र विशेष दूत स्टिभ विटकफ यो हप्ता सप्ताहन्तमा मध्यपूर्वको भ्रमणमा जाने बताउनु भएको छ। शुक्रबार व्हाइट हाउसमा बोल्दै ट्रम्पले उहाँहरू युद्ध अन्त्य गर्ने प्रस्ताव लिएर जान लागेको बताउनु भएको हो। बीबीसीका जो इनवुडको यो रिपोर्ट।
9: Jared Kushner and Steve Witkoff, who have represented the US president at a wide range of negotiations with varying degrees of success, are due to meet leaders of both countries to find a way to end more than 4 years of fighting. President Zelensky has suggested a limited ceasefire over the weekend, saying there will be no airstrikes on our part. Moscow has yet to respond. Donald Trump, speaking at the Oval Office on Friday, said there might be a good chance that peace could be achieved.
8: एनसीएलले रसुवाको भोटेको सिबाडी प्रभावित क्षेत्रमा दिँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सेवा थप 7 दिन निरन्तर गर्ने भएको छ। खबर यति नै, नमस्कार।
1: यो बीएफबीएस कुलकर्ण रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: उटेकोसीको बाढीको असर चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुमा पनि परेको छ। बाढीले जलचर र थलचर प्राणीको वासस्थानमा असर परेको छ। चितवनबाट अनिल ढकाल।
4: बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्यावरण खलबलिएपछि वन्यजन्तु प्रभावित बनेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा।
5: रहेको हुनाले यसले केही मात्रामा चाहिँ असर त पुर्याउने नै भयो। नारायणी नदीको चाहिँ विभिन्न चाहिँ भङ्गालोले विभिन्न टापुहरू पनि बनाएको छ। ती टापुहरू पनि वन्यजन्तुको चाहिँ राम्रो वासस्थान पनि हो। त्यो भएको हुनाले ती क्षेत्रहरूमा चाहिँ चरचरको क्षेत्रहरूमा चाहिँ पक्कै नै असर परेको छ र त्यहाँ चाहिँ खानेपानीको स्रोतहरूमा पनि असर गरेको छ।
4: पानीमा आश्रित दुर्लभ जलचर घडियाल गोई मगर गोई रैथाने माछा डल्फिनका प्राकृतिक जीवनचक्र र प्राकृतिक वातावरणलाई प्रत्यक्ष असर गरेको छ। बाढीले नदीको पारिस्थितिकीय चक्र आहारा र वासस्थान नष्ट गरेको छ। यसबाट संरक्षण कर्मी पनि चिन्तित छन्। संरक्षण कर्मी अपिल घिमिरे।
6: बाढीको तीव्र बहावले चाहिँ नदीको पिँधमा रहेको लेउ सूक्ष्म जीवहरू र साना किराहरू बढाएर लैजान्छ र जसले गर्दा जलचरहरूको लागि आहाराको चरम सङ्कट हुन्छ। यसरी बुझ्दा हामीले के देख्यौँ भने बाढीले जलीय जीवहरूको जीवन चक्र नदीको पारिस्थितिकीय चक्र र आहारा वासस्थान सबै नष्ट गर्छ।
4: नदीले बगाएर ल्याएको फोहोरले वन्यजन्तुमा असर पर्न नदिन निकुञ्ज प्रशासन चनाको भएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अविनाश थापा मगरले बताउनुभयो।
7: त्यसले एउटा कुनै महामारीको रूपमा कुनै एपिडेमिक रूपमा पनि कुनै डिजिज ल्याउला भन्ने एउटा चाहिँ हुनसक्छ भने वन्यजन्तु अस्वस्थ चाहिँ भइसकेपछि त्यसले चाहिँ वातावरणीयमा पनि एउटा इकोसिस्टममा पनि खलल पुग्ने देखिन्छ। त्यो हुनाले हामीले चाहिँ निकुञ्ज क्षेत्रमा जुन नारायणी बगेर गइरहेको छ त्यहाँ चाहिँ विशेष निगरानी गरिरहेका छौँ। यो सब जुन बगाएर ल्याएको छ सबहरू पनि व्यवस्थापन गर्ने कार्य नेपाली सेनाले पनि यसमा चाहिँ सहयोग गरिरहेको छ। हाम्रो निकुञ्जभित्र चाहिँ हामीले निरन्तर हामीले हात्ती हाम्रा चाहिँ कर्मचारीहरू प्रयोग गरेर त्यसमा चाहिँ हामीले सहकार्य गर्दै आएका छौँ।
3: पूर्व मन्त्री तथा जलविद्युत इन्जिनियर कुलमान घिसिङले उद्धार गर्न बाँकी सुरुङको काम नियमित गर्न अपिल गर्नुभएको छ।
8: माथिल्लो त्रिशुली 3A भूमिगत विद्युत गृहमा फँसेका कर्मचारीको जीवितै उद्धार भएको खबरले खुसी लागेको भन्दै घिसिङले रसुवागढी र चिलेमै जलविद्युत केन्द्रका भूमिगत विद्युत गृहमा पनि कर्मचारी सकुशल रहेको अपेक्षा व्यक्त गर्नुभएको छ। अब माथिल्लो त्रिशुली 1 माथिल्लो त्रिशुली 3B र लाङटाङ खोला जलविद्युत आयोजनामा काम गर्न उहाँको आग्रह छ। उद्धार कार्यमा विज्ञता प्राविधिक क्षमता र साधन स्रोत अनुसारको हरसम्भव सहयोग गरिने उहाँले बताउनु भएको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुस बीचको शान्तिवार्ता पुनः शुरू गर्ने प्रयास स्वरूप आफ्ना ज्वाइँ जेरार्ड कुश्नर र विशेष दूत स्टिभ विटकफ यस सप्ताहन्तमा मध्य पूर्वको भ्रमणमा जाने बताउनु भएको छ। शुक्रबार व्हाइट हाउसमा बोल्दै ट्रम्पले उहाँहरू युद्ध अन्त गर्ने प्रस्ताव लिएर जान लागेको बताउनु भएको हो। बीबीसीका जोन इनवुडको यो रिपोर्ट।
9: Jared Kushner and Steve Witkoff, who have represented the US president at a wide range of negotiations with varying degrees of success, are due to meet leaders of both countries to find a way to end more than 4 years of fighting. President Zelensky has suggested a limited ceasefire over the weekend, saying there will be no airstrikes on our part. Moscow has yet to respond. Donald Trump, speaking at the Oval Office on Friday, said there might be a good chance that peace could be achieved.
3: जलवायु न्याय अन्तर्गत नेपाललाई विकसित देशले क्षतिपूर्ति दिनुपर्ने परराष्ट्र मन्त्री शिशिर खनालको भनाईमा भारतीय विदेश मन्त्रालयले सहमति जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विकसित र कम विकसित सबै मुलुक मिलेर जलवायु अनुकूलनमा काम गर्नुपर्ने बताउनु भएको छ। रसुवा बाढीपछि 9 हवाई उडान मार्फत सहयोग पठाएको भारतले आगामी दिनमा पनि सहयोग गर्ने जारी रहने बताएको छ।
10: Let me say that, you know, in the wake of this tragedy, we have extended our solidarity and support to the government and people of Nepal as a close friend and partner. India responded promptly, as you have seen, and we will continue to support rescue, relief, reconstruction and recovery efforts in the country.
3: अहिले सम्मका खबर यति नै, नमस्कार.
2: यो BFBS गोर्खा रेडियो हो.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सड़क खण्ड अवरूद्ध भएको छ। बाजुराको जगन्नाथ गाउँपालिका पाँच भुका खोलामा पहिरो खसेपछि सड़क अवरूद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार हिमाली गाउँपालिका सात बहादुर र जगन्नाथ गाउँपालिका पाँचमा माथिबाट आएको पहिरोले सड़क खण्ड अवरूद्ध भएको छ। कर्णाली करिडोर अन्तर्गत बाधुमा आएको पहिरो पीएस कन्स्ट्रक्सनको जेसीबी प्रयोग गरी हटाएर खुलाइए पनि जगन्नाथ भुका खोलामा पनि पहिरो खस्ता सड़क अवरूद्ध भएको उहाँले जानकारी दिनुभएको छ। सड़क अवरोध खुलाउन प्रहरी चौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेश रावलको कमाण्डमा तीनजनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ। सड़क अवरोध हुँदा गन्तव्य स्थानतर्फ जाने सवारी साधन बाटोमा रोकिएका छन्। अहिले जगन्नाथ गाउँपालिकाको जेसीबी प्रयोग गरेर सड़क खुलाउने प्रयास भइरहेको सूचना अधिकारी भाटले बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालिनले मानव बेचबिखन तथा ओसार पसार मुक्त समाज निर्माणका लागि संघ प्रदेश र स्थानीय तह सहित सबै सरकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। मानव बेचबिखन विरूद्धको 20 औं राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै वहाँले मानव बेचबिखन मानव सभ्यताकै कलंकका रूपमा रहेको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसार प्रसारको प्रवृत्ति प्रकृति स्वरूप र गन्तव्यमा समेत परिवर्तन आइरहेको बताउनु भएको छ। मानव बेचबिखन विरूद्धको अभियानमा संघीय सरकारका अतिरिक्त प्रदेश सरकार स्थानीय तह राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था विकास साझेदार र अन्य सरकारवालाको सहकार्य आवश्यक रहेको बताउनु भएको छ। प्रविधिको सही प्रयोग र सजगता मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने नाराका साथ आज दिवस मनाइँदैछ। भोटेकोशी नदीमा आएको बाढ़ीबाट पीड़ित नागरिकको राहत तथा उद्धारका लागि सिंगेटी हाइड्रो एनर्जी लिमिटेडले 20 लाख सहयोग गरेको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहायता रकम जम्मा गरेको हो। बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सरकारलाई सघाउन रकम प्रदान गरिएको कम्पनीले जनाएको छ। गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा निर्माण भएको रूपन्देहीको गैडहवा गाउँपालिका 8 मैनहियाबमा रहेको जनता आधारभूत विद्यालयको 3 कोठी विद्यालय भवन विद्यालयलाई हस्तान्तरण भएको छ। विद्यालय भवनसँगै शौचालय र खानेपानीको समेत व्यवस्थाले 120 जना विद्यार्थीलाई सुविधा पुगेको छ। बुटवलबाट छवि पाण्डेको रिपोर्ट।
4: विद्यालय भवन हस्तान्तरण गरिएपछि गोर्खा वेलफेयर ट्रस्ट बेलायतबाट आउनुभएका लेफ्टिनेन्ट कर्नेलले समेत उक्त भवन खानेपानी र शौचालय संरचनाको स्थलगत निरीक्षण गर्नुभएको छ। विद्यालयका प्रधानाध्यापक सूर्यकुमार रिजालका अनुसार उहाँले निर्माण भएको भवन राम्रो बनेको र खुसी लागेको प्रतिक्रिया दिनुभएको छ।
5: अस्ति युकेको सर त हेर्न आउनुभएको कस्तो छ भनेर, राम्रो छ भनेर, ठिक छ राम्रो छ भनेर हेर्नुभयो, खुसी हुनुभयो। 3 कोठा ट्रस्ट हो, शौचालय हो, फर्निचर खाने पानी, त्यसभित्र 21 सेट फर्निचर, 120 जनालाई हामीलाई भवनको समस्या थियो। भवन चर्के थिए, पुराना बिल्डिङहरू 2 कोठे 2 वटाको कम्पनी चर्का थियो, त्यहाँ बस्ने लायक थिएन, त्यो भएपछि भवनको समस्या हो।
4: विद्यालयको पुरानो भवन 2072 सालमा आएको भूकम्पले चर्काएपछि विद्यार्थीहरू सकसका साथ पुरानो भवनमा बसेर अध्ययन गर्दै आएका थिए। गोर्खा वेलफेयर ट्रस्टले विद्यालय मात्रै होइन विद्यार्थीका लागि स्वच्छ खानेपानी, फर्निचर र नयाँ शौचालय समेत बनाइदिएको छ। एरिया वेलफेयर सेन्टर बुटवलका क्लस्टर म्यानेजर अमृत मल्ल ठकुरीले बेलायतबाट लेफ्टिनेन्ट कर्नेल निरीक्षणका लागि आउनुभएको र निरीक्षणपछि विद्यालय भवनको संरचना राम्रो बनेको बताउनु भएको जानकारी दिनुभयो।
6: उहाँको रुटिन भिजिट हो कि हाम्रो क्लस्टर 1 मा बुटवल भेरी चितवन गर्ने क्रममा यहाँ आउनुभयो कि यहाँबाट भेरी जाने क्रममा उहाँलाई त्यो भिजिट गराएको, यस्तो बना देखाएको, त्यहाँ त्यो स्कुल कम्युनिटीको स्कुल देखाएर जानुभयो। लेफ्टिनेन्ट कर्नेल जोनी फिनी केही कमेन्ट थिएन, ठिक छ गुरु राम्रो
4: गोर्खा वेलफेयर ट्रस्टले 25 लाख रुपियाँ लगानीमा विद्यालय भवन, खानेपानी, 21 सेट फर्निचर र शौचालय भवन निर्माण गरिदिएको हो। त्यसमा 10% विद्यालयले अतिरिक्त श्रमदान गरेको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसबीचको शान्तिवार्ता पुनः शुरू गर्ने प्रयास स्वरूप आफ्ना ज्वाइन्ट जेरार्ड कुस्नर र विशेष दूत स्टिभ विटकफ यस हप्ता अन्तमा मध्यपूर्वको भ्रमणमा जाने बताउनु भएको छ। बीबीसीका जोन एनुटको रिपोर्ट।
2: Jared Kushner and Steve Witkoff, who have represented the US president at a wide range of negotiations with varying degrees of success, are due to meet leaders of both countries to find a way to end more than 4 years of fighting. President Zelensky has suggested a limited ceasefire over the weekend, saying there will be no airstrikes on our part. Moscow has yet to respond.
3: Khabar iti nahi, namaskar.
1: Yo, BFBS Gorkha Radio.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો
3: रसुवाको बोटेकुसी नदीमा बदौ 10 गते आएको बाढीमा परेर मृत्यु भएका मध्ये हालसम्म 1344 जनाको सपेला परेको छ भने 4898 जना अझै सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका मध्ये 52 बालक, 33 बालिका, 269 महिला, 489 पुरूष तथा 501 कोटा शव चिन्न नसकिने अवस्थाका फेला परेको नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता एवं प्रहरीना महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। उहाँका अनुसार अझै 4898 जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन मध्ये स्वदेशी पुरूष 2448, महिला 482, फोनमा टिपाइएका 1350 तथा विदेशी नागरिकतर्फ पुरूष 274 र महिला 344 जना रहेको हरिए प्रहरीना महानिरीक्षक काफ्लेले जानकारी दिनुभएको छ। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको पनि प्रहरीले जनाएको छ। फेला परेका मध्ये 1030 शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अगाडि बढाइएको छ। बाढीपछि हालसम्म 8631 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3655 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरी महानिरीक्षक काफ्लेले बताउनु भएको छ। यसै गरी मृतक 1260 जना तथा मृतकका आफन्त 972 जना गरे 2232 जनाको डीएनए नमूना संकलन गरिएको छ। बेपत्ताको पहिचान तथा शवको शनाखतका लागि डीएनए नमूना संकलनलाई प्राथमिकताका साथ अगाडि बढाइएको पनि प्रहरीले जनाएको छ। बेपत्ता भएकाको खोजी तथा उद्धार शव व्यवस्थापनका लागि नेपाल प्रहरी सहित सुरक्षा निकाय र सम्बन्धित विभिन्न सरकारी निकाय निरन्तर परिचालन भइरहेका छन्। गैरातीदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सड़क खण्ड अवरूद्ध भएको छ। बाजुराको जगन्नाथ गाउँपालिका 5 बोका खोलामा पहिरो खसेपछि सड़क अवरूद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार हिमाली गाउँपालिका 7 बाधु र जगन्नाथ गाउँपालिका 5 माथिबाट आएको पहिरोले सड़क खण्ड अवरूद्ध भएको छ। कर्णाली करिडोर अन्तर्गत बाधुमा आएको पहिरो पीएस कन्स्ट्रक्सनको जेसीबी प्रयोग गरी हटाएर खुलाइए पनि जगन्नाथ को बुका खोलामा पहिरो गएपछि सड़क अवरूद्ध भएको उहाँले जानकारी दिनुभएको छ। सड़क अवरूद्ध सड़क खुलाउन प्रहरी चौकी जोडीबाट प्रहरी सहायक निरीक्षक रमेश रावलको कमाण्डमा 3 टोली खटिएको छ। विश्वचर्चित जलवायु अभियन्ता ग्रेटा थनबर्गले नेपालको हिमबाढीबाट विश्वले पाठ सिक्नुपर्ने बताउनु भएको छ।
4: आफ्नो धारणा राख्दै थनबर्गले नगरेको गल्तीको सजाय नेपालले भोगेको भन्दै विश्व समुदायले न्याय दिनुपर्ने बताउनु भएको छ।
5: And it's worth knowing what Nepal's own response looks like without waiting for the rest of the world. 21,421 security personnel mobilized, 13,094 people rescued so far, 5,397 injured have been treated. Nearly 4,521 people are currently being sheltered in holding centers across the country. This is not a country asking the world to clean up a mess it made. It's a country that's already largely doing its part, cleaning up a mess it did not cause, asking the rest of the world to do the same. Justice for Nepal.
4: विश्व समुदायले क्षतिपूर्ति दिनुपर्ने उहाँको भनाइ छ।
5: We desperately need climate reparations. Stop calling it aid. Stop calling it generosity. What is owed to Nepal is climate debt. Money that is due because of harm that was caused, not a gift that so-called developed countries get to decide whether or how much to give. Countries like Nepal are talked about at every climate summit. They are rarely talked with. There is a difference between being in a case study in someone else's presentation and being a voice in the room where decisions get to be made. That has to change. We refuse to let this tragedy and the irreversible loss of lives and livelihood go unheard and ignored. I, along with the global climate justice movement, stand with the people of Nepal.
3: प्रधानमन्त्री बालेन्द्र शाहले मानव बीजविहन तथा ओसार पसार मुक्त समाज निर्माणका लागि संघ प्रदेश र स्थानीय तहसहित सबै सरकारवाला बीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। खबर यति नै, नमस्कार।
1: यो बीएफबीएस कुलकर्ण रेडियो हो।

0: SFBS गोरखा रेडियो हो
1: सैन्य समुदायमा
2: बिलाइन भरी
1: ऑन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले बीएफबीएस
2: यो बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
4: बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशुली एक जलविद्युत आयोजना स्थलमा खोजी तथा उद्धारका क्रममा छ जनाको शव फेला परेको छ। शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले पहिचान नभएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले जनाएको छ। आयोजनाको सुरुङमा 300 जना फँसेको आशंका छ। हिजो दिनभर हेडबक्स र सुरुङ क्षेत्रमा खोजी गरिएको थियो। बाढी आउनु अघि आयोजना स्थलमा जम्मा 1,433 जना कार्यरत रहेकामा हालसम्म 876 जनाको उद्धार गरिएको छ। भुटेकोशी बाढीपछि फेला परेका 1,344 मध्ये 1,030 शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ। फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला 355 पुरूष र 453 संवेदनशील अवस्थाका पहिचान नखुलेका शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1,260 र आफन्तका 1,012 डीएनए नमूना संकलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। उहाँका अनुसार डीएनए लगायत आवश्यक विवरण संकलनपछि पहिचान नभएका तथा व्यवहारिक शव व्यवस्थापन बमोजिम 30 शव जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो। व्यवस्थापनका क्रममा प्रत्येक शवको संकेत नम्बर जमिन मुनि तथा माथि राखिएको छ। यस्तै शव व्यवस्थापन गरिएको स्थानको जीपीएस लोकेशन फोटो अभिलेख नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएका छन्। जमिन मुनि व्यवस्थापन गरिएका प्रत्येक शवको फोटो डीएनए नमूना संकेत नम्बर हुलिया शनाखत सम्बन्धी विवरण शव परीक्षण प्रतिवेदन मुचुलका व्यवस्थापन मिति र स्थानको विवरण पनि सुरक्षित राखिएको छ। भविष्यमा कुनै परिवार वा आफन्तले आफ्नो सदस्यका रूपमा दावी गरेमा उपलब्ध वैज्ञानिक तथा कानूनी प्रमाणका आधारमा पहिचान गरी ती शव परिवारलाई हस्तान्तरण गरिने प्रहरीले जनाएको छ। बाढीको 10 दिनपछि रसुवागढी जलविद्युत आयोजनामा उद्धारको काम शुरू भएको छ। गएको 10 दिनपछि आज मात्र सेनाबाट उद्धारको काम शुरू भएको हो। यसअघि आवश्यक उपकरण नहुँदा उद्धारको कार्य शुरू हुन सकेको थिएन। यस्तै 2 दिनदेखि प्रतिकूल मौसमका कारण उपकरण सहितको सेनाको हेलिकप्टर आयोजना स्थलमा ल्याण्ड हुन नसक्दा सुरुङभित्र उद्धारको काम हुन नसकेको आयोजनाले जनाएको थियो। तर आयोजना स्थल वरपर खोजी तथा उद्धारका लागि भने कम्पनीले आफै पहलमा उद्धार टोली खटाएको थियो। कम्पनीले नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष तथा अनुभवी रक क्लाइम्बर मार्फत घट्टे खोला क्याम्प र सुक्षेत्रमाथि ग्राउण्ड सर्च गर्ने गरी भदौ 18 गते हिमालय समिट क्लब प्राइभेट लिमिटेडसँग सम्झौता गरेको थियो। सम्झौतापछि उनीहरू 4 दिनका लागि आयोजना स्थलमा परिचालन भएका छन्। उनीहरूले पनि खोजी गरिरहेका छन्। रसुवागढी हाइड्रो पावर कम्पनीका सचिव नरनाथ नेपानेका अनुसार आज बिहान 9 बजे नेपाली सेनाको उद्धार टोलीले आयोजना स्थल रेकी गरी सुरुङभित्र उद्धारको काम शुरू गरेको हो। उहाँले सिनियर भूगर्भविद विष्णु शिवाकोटीको नेतृत्वमा सेनाको उद्धार टोली खटिएको र आवश्यक उपकरण सहित उद्धार कार्य शुरू भएको जानकारी दिनुभएको छ। बाढीपछि र स्वागढी जलविद्युत आयोजनामा कार्यरत 93 जना सम्पर्कविहीन छन्। कम्पनीका नियमित कर्मचारी 51 जना, सञ्चालक 1 जना, दैनिक जालदारी कामदार 2 जना र 3 वटा ठेकेदार कम्पनीका 39 जना सम्पर्कविहीन छन्। उनीहरूमध्ये करिब 12 जना भित्रै फँसेको आशंका गरिएको छ। भुटेकोशी बाढीको असर चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुमा पनि परेको छ। बाढीले जलचर र थलचर प्रणालीको वासस्थानमा असर परेको छ। चितवनबाट अनिल ढकाल।
5: बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्यावरण खलबलिएपछि वन्यजन्तु प्रभावित बनेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा,
6: तल्लो तटीय क्षेत्र राष्ट्रिय निकुञ्ज प्लस रहेको हुनाले यसले केही मात्रामा चाहिँ असर त पुर्याउने नै भयो। नारायणी नदीको चाहिँ विभिन्न चाहिँ भङ्गालोले विभिन्न टापुहरू पनि बनाएको छ। ती टापुहरू पनि वन्यजन्तुको चाहिँ राम्रो वासस्थान पनि हो। त्यो भएको हुनाले ती क्षेत्रहरूमा चाहिँ चरचरको क्षेत्रहरूमा चाहिँ पक्कै पनि असर परेको छ र त्यहाँ चाहिँ खानेपानीको स्रोतहरूमा पनि असर गरेको छ।
5: पानीमा आश्रित दुर्लभ जलचर घडियाल गोई, मगर गोई, रैथाने माछा, डल्फिनका प्राकृतिक जीवन चक्र र प्राकृतिक वातावरणलाई प्रत्यक्ष असर गरेको छ। बाढीले नदीको पारिस्थितिकीय चक्र आहारा र वासस्थान नष्ट गरेको छ। यसबाट संरक्षण कर्मी पनि चिन्तित छन्। संरक्षण कर्मी अपिल घिमिरे:
3: बाढीको तीव्र बहावले चाहिँ नदीको पिँधमा रहेको लेउ सूक्ष्म जीवहरू र साना किराहरू बढाएर लैजान्छ।
4: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: गोर्खा रेडियो हो
1: सैन्य समुदाय
2: ऑन
1: एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले बीएफबीएस
2: यो बीएफबीएस गोर्खा रेडियो हो
1: गोर्खा रेडियो हो
4: नुवाकोटको बेद्रावतीमा बाढीले पुरिएको घरबाट एकजना महिलाको जीवितै उद्धार गरिएको छ। आनन्द श्रेष्ठको घरबाट महिलाको उद्धार भएको सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभएको छ। यस्तै अपर त्रिशुली एकको सुरुङबाट एकजना चिनिया नागरिकको उद्धार भएको छ। चिनिया नागरिक लुइया ताओको उद्धार गरिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभएको छ। लुहाय ताओलाई सुरुङको 225 मिटर भित्रबाट उद्धार गरिएको हो। रसुवाको भोटेको छेउँदै त्रिशुली नदीमा बाढ़ी आएको 11 दिनपछि लुहाय ताओको उद्धार भएको हो। यसअघि हिजो त्रिशुली 3A दुईजनाको उद्धार गरिएको थियो। 216 मेगावाटको अपर त्रिशुली एक चिनिया ठेकेदारले निर्माणको काम गरिरहेका छन्। भोटेको सिबाडीपछि फेला परेका 1344 मध्ये 1030 शव सुरक्षित रूपमा माटो मुनि व्यवस्थापन गरिएको छ।
5: फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला 355 पुरूष र 453 संवेदनशील अवस्थाका पहिचान नखुलेका शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 1012 डीएनए नमूना संकलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। उहाँका अनुसार डीएनए लगायत आवश्यक विवरण संकलनपछि पहिचान नभएका 30 शव जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो। व्यवस्थापनका क्रममा प्रत्येक शवको संकेत नम्बर जमिन मुनि तथा माथि राखिएको छ। यस्तै शव व्यवस्थापन गरिएको स्थानको जीपीएस लोकेशन, फोटो अभिलेख, नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएका छन्। जमिन मुनि व्यवस्थापन गरिएका प्रत्येक शवको फोटो, डीएनए नमूना संकेत नम्बर, हुलिया शनाखत सम्बन्धी विवरण, शव परीक्षण प्रतिवेदन, मोजुलका व्यवस्थापन मिति र स्थानको विवरण पनि सुरक्षित राखिएको छ। भविष्यमा कुनै परिवार वा आफन्तले आफ्नो सदस्यका रूपमा दावी गरेमा उपलब्ध वैज्ञानिक तथा कानूनी प्रमाणका आधारमा पहिचान गरी ती शव परिवारलाई हस्तान्तरण गरिने प्रहरीले जनाएको छ।
4: रसुवाको 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाले बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीको काम सकिएको जनाएको छ। आयोजनाका अनुसार बाढीका बेला आयोजनामा कार्यरत मध्ये 41 हराएका थिए, तीमध्ये 19 उद्धार भएको थियो। अस्ति बिहिबार सुरुङभित्रबाट थप 2 शव भेटिएको छ। यो सँगै आयोजनामा कार्यरत 39 अवस्था अझै अज्ञात रहेको कम्पनीले जनाएको छ। कम्पनीले यसअघि सुरुङभित्र करिब 25 रहेको हुन सक्ने आशंका गरेको थियो। यही आधारमा सुरुङमा पनि खोजी गरिएको थियो। सुरुङको मुख्य प्रवेश मार्गबाट उद्धार टोलीभित्र पसेको थियो, तर ढुङ्गा माटो र लेदो भरिएकाले टोली करिब 100 भन्दा अघि बढ्न सकेन। त्यसपछि वैकल्पिक बाटोबाट सुरुङमा पुग्ने प्रयास गरिएको थियो। प्राविधिक टोलीले खाली पेन्स्टक पाइपबाट करिब 150 मिटर माथिसम्म पुगेर प्रवेशद्वार बनाएको थियो। त्यो प्रवेशद्वारबाट समेत उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजी गरेको थियो। मुख्य सुरुङ, वैकल्पिक प्रवेश मार्ग लगायत सम्भव सबै माध्यमबाट खोजी गरिएको तर थप व्यक्ति फेला पर्न नसकेको कम्पनीले जनाएको छ। बाढी गएको 11 दिनमा रसुवागढी जलविद्युत आयोजनामा उद्धारको काम शुरू भएको छ।
5: बाढी गएको 10 दिनपछि आज मात्र सेनाबाट उद्धारको काम शुरू भएको हो। यसअघि आवश्यक उपकरण नहुँदा उद्धारको कार्य शुरू हुन सकेको थिएन। यस्तै 2 प्रतिकूल मौसमका कारण उपकरण सहितको सेनाको हेलिकप्टर आयोजना स्थलमा ल्याण्ड हुन नसक्दा सुरुङभित्र उद्धारको काम हुन नसकेको आयोजनाले जनाएको थियो। तर आयोजना स्थल वरपर खोजी तथा उद्धारका लागि भने कम्पनीले आफै पहलमा उत्तार टोली खटाएको थियो। कम्पनीले नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनसँग सम्बन्धित दक्ष तथा अनुभवी रक क्लाइम्बर मार्फत घट्टे खोला क्याम्प र सो क्षेत्रमाथि ग्राउण्ड सर्च गर्ने गरी भदौ 18 गते हिमालय समिट क्लब प्राइभेट लिमिटेडसँग सम्झौता गरेको थियो। सम्झौतापछि उनीहरू 4 लागि आयोजना स्थलमा परिचालन भएका छन्। उनीहरूले पनि खोजी गरिरहेका छन्। र स्वागढी हाइड्रो पावर कम्पनीका सचिव नरनाथ नेउपानेका अनुसार आज बिहान 9 बजे नेपाली सेनाको उत्तार टोलीले आयोजना स्थल रेकी गरी सुरुङ भित्र उद्धारको काम शुरू गरेको हो। वहाँले सिनियर भूगर्भविद विष्णु शिवाकोटीको नेतृत्वमा सेनाको उद्धार टोली खटिएको र आवश्यक उपकरण सहित उद्धार कार्य शुरू भएको जानकारी दिनुभएको छ। बाढीपछि र स्वागढी जलविद्युत आयोजनामा कार्यरत 93 जना सम्पर्कविहीन छन्। कम्पनीका नियमित कर्मचारी 51 जना, सञ्चालक 1 जना, दैनिक चालदारी कामदार 2 जना र 3 वटा ठेकेदार कम्पनीका 39 जना सम्पर्कविहीन छन्। उनीहरू मध्ये करिब 12 जना भित्रै फँसेको आशंका गरिएको छ।
4: र सुवाका बाढी प्रभावितका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म 11 अर्ब बढी रकम संकलन भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कास्कीको माछा पुछ्रे एक साँदलमा निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग एक्सेस रोड खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुईजना कामदारको उपचारका क्रममा मृत्यु भएको छ। धनकुटाको पाखरीवास आठ घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको केपिलासगढ़ी एकका 27 वर्षीय किसान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। उहाँका अनुसार दुवैको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटनामा परि इलामका 32 वर्षीय भक्तबहादुर मगर घाइते हुनुभएको छ। घुँडामा चोट लागेका मगरको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। आज बिहान करिब 11 बजे जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माणका लागि सड़क खन्ने काम भइरहेको बेला माथिबाट अचानक पहिरो खसेको थियो। सुपर सेती कास्कीको माछापुछ्री गाउँपालिकामा निर्माणाधीन 24 मेगावाट क्षमताको जलविद्युत आयोजना हो। रसुवाको 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाले बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको खोजीको काम सकिएको जनाएको छ। आयोजनाका अनुसार बाढ़ीका बेला आयोजनामा कार्यरत मध्ये 41 जना हराएका थिए, तीमध्ये 19 जनाको उद्धार भएको थियो। अस्ति बिहिबार सुरुङभित्रबाट थप 2 जनाको शव भेटिएको छ। यो सँगै आयोजनामा कार्यरत 39 जनाको अवस्था अझै अज्ञात रहेको कम्पनीले जनाएको छ। कम्पनीले यसअघि सुरुङभित्र करिब 25 जना रहेको हुन सक्ने आशंका गरेको थियो। यही आधारमा सुरुङभित्र पनि खोजी गरिएको थियो। सुरुङको मुख्य प्रवेशद्वारबाट उद्धार टोलीभित्र पसेको थियो, तर ढुङ्गा माटो र लेदो भरिएकाले टोली करिब 100 मिटर भन्दा अघि बढ्न सकेन। त्यसपछि वैकल्पिक बाटोबाट सुरुङमा पुग्ने प्रयास गरिएको थियो। प्राविधिक टोलीले खाली पेन्स्टक पाइपबाट करिब 150 मिटर माथिसम्म पुगेर प्रवेशद्वार बनाएको थियो। यही प्रवेशद्वारबाट समेत उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजी गरेको थियो। मुख्य सुरुङ वैकल्पिक प्रवेश मार्ग लगायत सम्भव सबै माध्यमबाट खोजी गरिए पनि थप व्यक्ति फेला पार्न नसकिएको कम्पनीले जनाएको छ। रसुवाका बाढ़ी प्रभावितका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म 11 अर्ब बढ़ी रकम संकलन भएको छ। सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल 11 अर्ब 5 करोड़ 56 लाख 26 हजार बढ़ी मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढ़ीको समस्या सिर्जना गर्नेहरूबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताउनु भएको छ। एमाले विशेष संगठन कमिटिले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा उहाँले जलवायु परिवर्तनमा महत्वपूर्ण भूमिका रहेका औद्योगिक राष्ट्रबाट हिमाली मुलुक नेपालले क्षतिपूर्ति पाउनुपर्नेमा जोड़ दिनुभएको हो। उहाँले विकसित मुलुकले ठूला ठूला उद्योग र आणविक भट्टीबाट कार्बन उत्सर्जन बढ़ी भई वातावरण परिवर्तन भइरहेको र त्यसको मार नेपाल जस्ता विकासशील मुलुकहरूमा परेको बताउनु भएको छ। उहाँले पार्टीका नेता र जनसंगठनहरू बाढ़ी गएसँगै उद्धार र राहत वितरणलाई प्राथमिकतामा राखेर खटिरहेको पनि बताउनु भएको छ। गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा निर्माण भएको रूपन्देहीको गैरहवा गाउँपालिका 8 मैनियामा रहेको जनता आधारभूत विद्यालयको 3 कोठे विद्यालय भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ। विद्यालय भवनसँगै शौचालय र खानेपानीको पनि व्यवस्थाले 120 जना विद्यार्थीलाई सुविधा पुगेको छ। भुटौलबाट छवि पाण्डे।
4: विद्यालय भवन हस्तान्तरण गरिएपछि गोर्खा वेलफेयर ट्रस्ट बेलायतबाट आउनुभएका लेफ्टिनेन्ट कर्नेलले समेत उक्त भवन खानेपानी र शौचालय संरचनाको स्थलगत निरीक्षण गर्नुभएको छ। विद्यालयका प्रधानाध्यापक सूर्य कुमार रिजालका अनुसार उहाँले निर्माण भएको भवन राम्रो बनेको र खुसी लागेको प्रतिक्रिया दिनुभएको छ।
5: अस्ति युकेको सर त हेर्न आउनुभएको कस्तो छ भनेर, राम्रो छ भनेर जान ठिक छ राम्रो छ भनेर हेर्नुभयो, खुसी हुनुभयो। 3 कोठा ट्रस्ट हो, शौचालय हो, फर्निचर खाने पानी, त्यसभित्र 21 सेट फर्निचर, 120 जनालाई हामीलाई भवनको समस्या थियो। भवन चर्के थिए, पुराना बिल्डिङहरू 2 कोठे 2 कम्पनीले चर्का थियो, त्यहाँ बस्ने लायक थिएन। त्यो भएपछि भवन छोटो समस्या हो।
4: विद्यालयको पुरानो भवन 2072 सालमा आएको भूकम्पले चर्काएपछि विद्यार्थीहरू सकसका साथ पुरानो भवनमा बसेर अध्ययन गर्दै आएका थिए। गोर्खा वेलफेयर ट्रस्टले विद्यालय मात्रै होइन विद्यार्थीका लागि स्वच्छ खाने पानी, फर्निचर र नयाँ शौचालय समेत बनाइदिएको छ। एरिया वेलफेयर सेन्टर बुटवलका क्लस्टर म्यानेजर अमृत मल्ल ठकुरीले बेलायतबाट लेफ्टिनेन्ट कर्नेल निरीक्षणका लागि आउनुभएको र निरीक्षणपछि विद्यालय भवनको संरचना राम्रो बनेको बताउनु भएको जानकारी दिनुभयो।
5: उहाँको रुटिन भिजिट हो कि हाम्रो क्लस्टर वनमा बुटवल भेरी चितवन गर्ने क्रममा यहाँ आउनुभयो कि यहाँबाट भेरी जाने क्रममा उहाँलाई त्यो भिजिट गराएको यस्तो।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो बीएफबीएन

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: मोटेकोशी त्रिशुलीबाडीमा पुरिएको घरबाट एघारौं दिनमा जीवितै उद्धार गरिएकी करिब 64 वर्षीया चन्डिका श्रेष्ठको काठमाडौँको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ। श्रेष्ठको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। विदुर दश बेत्रावतीका आनन्दलाल श्रेष्ठकी श्रीमती चण्डिकालाई आज नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरको भग्नावशेषबाट जीवितै उद्धार गरेका थिए। उद्धार लगतै श्रेष्ठलाई उपचारका लागि काठमाडौँ ल्याइएको हो। बेत्रावतीमा नदीको बगर तथा क्षतिग्रस्त संरचनामा खोजीका क्रममा आनन्दलाल श्रेष्ठको चारतले घरको छतमा पुगेपछि प्रहरीले घरभित्रबाट बचाऊ बचाऊ भन्ने आवाज सुनेको थियो। प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार पर्खालमा सानो पुवाल बनाएर खोजी गर्दा महिलाको आवाज सुनिएको थियो। त्यसपछि पर्खाल फुटाएर श्रेष्ठको उद्धार गरिएको प्रहरीको भनाई छ। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिङ मलेखु सड़क खण्डको कृष्णभीरमा भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ। सड़क खन्ने काम हिजोबाट शुरू भएको थियो। निर्माण व्यवसाय महासंघका उपाध्यक्ष सहदेव खड्काले कृष्णभीरमा मुगलिङतर्फ 150 मिटर एक्सकाभेटर गुड्न ट्र्याक खोलिसकेको जानकारी दिनुभएको छ। मलेखुतर्फ झण्डै 100 मिटर ट्र्याक खोलिसकिएको र बाँकी 50 मिटर ट्र्याक आजबाट खोल्ने तयारी रहेको उहाँको भनाइ छ। ट्र्याक छिटो सकेर आज साँझसम्म नागढुङ्गा मुगलिङ सड़क खण्ड सञ्चालन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो। गएको भदौ 10 गते र त्यसपछि पनि आएको त्रिशुली बाढ़ीका कारण कृष्णभीर परेवाभीर सहितका विभिन्न ठाउँको सड़क कटान गरी बगाएको थियो, जसका कारण पृथ्वी राजमार्ग अहिले अवरूद्ध छ। गोर्खा वेलफेयर ट्रस्टले बागलुङ जिल्लाको अति दुर्गम ढोरपाटन नगरपालिका 9 सुकुरदुङको सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत बालिकालाई नयाँ विद्यालय भवन नहुँदा अध्ययनमा समस्या परेपछि 2,43,00,000 रूपियाँ खर्च गरी 12 कोठे नयाँ विद्यालय भवन बनाइदिएको छ। पुटवलबाट छवि पाण्डे।
4: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बुढा मगरका अनुसार 2077 सालमा आएको बाढीले विद्यालयको भवन बगाएपछि विद्यार्थीहरू भर्याङ र खेतको डिलमा बसेर पढ्न बाध्य भएका अध्यक्ष तिलक बुढा मगरले अधिकांश दलित र जनजातिका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टले नयाँ भवन बनाइदिएपछि नयाँ कक्षा कोठामा बसेर अध्ययन गर्न बालबालिकालाई सहज भएको बताउनुभयो।
5: त्यहाँ दलित समुदायको पनि दलित जनजातिको 2077 बाढीको भर्याङ मुनि राखेर छाप्रो मुनि राखेर एउटा कोनामा पढाउनु जनशक्ति अलिक कम छ सर शिक्षकको। त्यहाँ सर म जाँदाखेरि त म 4 कोठाको जम्मा छ, अहिले 22 भयो सर, 22 अहिले 22 त्यही हाम्रो गोर्खा तरसले 12 बनाइदिएको 12 भयो लगायत त्यहाँ दरबन्दी पनि पलस भयो थप भयो सर।
4: विद्यालयका प्रधानाध्यापक थम प्रकाश जैसीले गोर्खा वेलफेयर ट्रस्टले 12 कोठा सहित शौचालय समेत बनाइदिएको जानकारी दिनुभयो। प्रधानाध्यापक जैसीका अनुसार गत साउन 16 गते विद्यालय भवन गोर्खा वेलफेयर ट्रस्टले विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो। करिब 450 विद्यार्थीले अहिले नयाँ भवनमा बसेर अध्ययन गर्ने सुविधा पाएको उहाँले जानकारी दिनुभयो।
6: हाम्रो 12 कोठा हो, के अरे एउटा टोयलेट पनि हो हजुर। हाम्रो पहिला 12 कोठा थियो, अहिले 12 कोठा 24 कोठा भयो, अभाव भएर हजुर हस्तान्तरण भयो सर। 77 सालको बाढीले भवन लैदिएको थियो सर, अनि पुनः संरचना गर्दै गर्दै विद्यार्थीहरू भर्याङ मुनि राखेर पढ्ने अवस्था, पहिला खेतको ढिकमा राख्ने अवस्था थियो होइन, त्यो भइसकेपछि जब संस्थासँग हामीले समन्वय गरेपछि यहाँ आवश्यकता महसुस गरेर आवश्यकता रहेछ भनेर उहाँले नै भन्नुभयो।
4: गोर्खा वेलफेयर ट्रस्टले 2,43,00,000 रुपियाँ लगानी गरेर 12 कोठे विद्यालय भवन बनाउनुका साथै नयाँ शौचालय समेत बनाइदिएको छ।
3: चिलिमेट जलविद्युत आयोजनामा सुरुङभित्र फँसेकाहरूको उद्धारको लागि प्रयास जारी छ। 250 मिटर लामो सुरुङमध्ये करिब 100 मिटर भाग सफा गरिएको छ। नेपाली सेना र भारतीय सेनाको टोली सुरुङभित्र प्रवेश गरी सामग्री र उपकरण बिनै माटो र भारी भग्नावशेष हटाउने काममा खटिएको उद्धारमा खटिएको टोलीको भनाइ छ। उद्धारका लागि आवश्यक जनशक्ति सामग्री र उपकरण घटनास्थलसम्म पुर्याउन कठिन भएको छ। उपकरण बिना उद्धार अघि बढाउन कठिन हुने भएकाले ठूलो एक्सकाभेटर घटनास्थलसम्म पुर्याउने तयारी भइरहेको छ। एक्सकाभेटर लैजान स्याफरुङ बेसीदेखि पावर हाउस पोर्टलसम्म पहुँच सड़क निर्माण गर्नुपर्ने भएकाले आजदेखि पहुँच सड़क निर्माणको काम अघि बढाइएको छ। यस्तै सुरुङकै बाटोबाट एक्सकाभेटर लैजाने विकल्पमा पनि काम भइरहेको छ। यसका लागि सुरुङभित्रको करिब 100 मिटर भागको माटो र भग्नावशेष हटाउने काम भइरहेको छ। घटनास्थलमा ठूला हेलिकप्टर अवतरण गर्न सम्भव नभएकाले साना हेलिकप्टर मार्फत आवश्यक सामग्री र उपकरण पुर्याउने प्रयास पनि भइरहेको टोलीले जनाएको छ। मुस्ताङको टुकुचेमा काली गण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा परेको छ। गैराति वर्षासँगै काली गण्डकीको सतह उच्च हुँदा टुकुचे गाउँ नदी कटान र पहिरोको उच्च जोखिममा परेको हो। थासाङ एक टुकुचेमा यो सँगै भदौमा मात्रै चार पल्टसम्म काली गण्डकी नदीले कटान गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: बाढी गएको 11 दिनमा रसुवागढी जलविद्युत आयोजनामा उद्धारको काम शुरू भएको छ।
1: बाढी गएको 10 दिनपछि आज मात्र सेनाबाट उद्धारको काम शुरू भएको हो। यसअघि आवश्यक उपकरण नहुँदा उद्धारको कार्य शुरू हुन सकेको थिएन। यस्तै 2 दिनदेखि प्रतिकूल मौसमका कारण उपकरण सहितको सेनाको हेलिकप्टर आयोजना स्थलमा ल्याण्ड हुन नसक्दा सुरुङभित्र उद्धारको काम हुन नसकेको आयोजनाले जनाएको थियो। तर आयोजना स्थल वरपर खोजी तथा उद्धारका लागि भने कम्पनीले आफै पहलमा उद्धार टोली खटाएको थियो। कम्पनीले नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनसँग सम्बन्धित दक्ष तथा अनुभवी रक क्लाइम्बर मार्फत घट्टेखोला क्याम्प र सो क्षेत्रमाथि ग्राउण्ड सर्च गर्ने गरी भदौ 18 गते हिमालय समिट क्लब प्राइभेट लिमिटेडसँग सम्झौता गरेको थियो। सम्झौतापछि उनीहरू 4 दिनका लागि आयोजना स्थलमा परिचालन भएका छन्। उनीहरूले पनि खोजी गरिरहेका छन्। र स्वागढी हाइड्रो पावर कम्पनीका सचिव नरनाथ नेउपानेका अनुसार आज बिहान 9 बजे नेपाली सेनाको उद्धार टोलीले आयोजना स्थल रेकी गरी सुरुङभित्र उद्धारको काम शुरू गरेको हो। वहाँले सिनियर भूगर्भविद विष्णु शिवाकोटीको नेतृत्वमा सेनाको उद्धार टोली खटिएको र आवश्यक उपकरण सहित उद्धार कार्य शुरू भएको जानकारी दिनुभएको छ। बाढीपछि र स्वागढी जलविद्युत आयोजनामा कार्यरत 93 जना सम्पर्कविहीन छन्। कम्पनीका नियमित कर्मचारी 51 जना, सञ्चालक 1 जना, दैनिक चालादारी कामदार 2 जना र 3 वटा ठेकेदार कम्पनीका 39 जना सम्पर्कविहीन छन्। उनीहरूमध्ये करिब 12 जना भित्रै फँसेको आशंका गरिएको छ।
0: चिलिमिली जलविद्युत आयोजनामा बाढीको 10 दिन बितिसक्दा पनि अझै उद्धार उपकरण पुर्याउन सकिएको छैन। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार भौगोलिक विकटता, प्रतिकूल मौसम र सड़क सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री र उपकरण घटनास्थलमा पुर्याउन चुनौतीपूर्ण भएको छ। अहिले नेपाली सेना र भारतीय सेनाका 21 जना सुरुङमा म्यानुअल रूपमा माटो र भारी भग्नावशेष हटाउने काममा खटिएको सचिवालयले जनाएको छ। ठूला हेलिकप्टर अवतरण गर्न सम्भव नभएकाले साना हेलिकप्टर मार्फत आवश्यक सामग्री र उपकरण पुर्याउने प्रयास पनि भइरहेको जनाइएको छ। चुनौतीपूर्ण अवस्था भए पनि उद्धारको प्रयास भने जारी राखिएको छ। यो आयोजनाको पावर हाउस तथा सुरुङ क्षेत्रभित्र 6 जना फँसेको आशंका गरिएको छ। गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा निर्माण भएको रूपन्देहीको गैरहवा गाउँपालिका 8 मैनहियामा रहेको जनता आधारभूत विद्यालयको 3 कोठे विद्यालय भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ। विद्यालय भवनसँगै शौचालय र खानेपानीको समेत व्यवस्थाले 120 जना परिवारलाई सुविधा पुगेको छ। बुटवलबाट छवि पाण्डे।
2: विद्यालय भवन हस्तान्तरण गरिएपछि गोर्खा वेलफेयर ट्रस्ट बेलायतबाट आउनुभएका लेफ्टिनेन्ट कर्णेलले समेत उक्त भवन, खानेपानी र शौचालय संरचनाको स्थलगत निरीक्षण गर्नुभएको छ। विद्यालयका प्रधानाध्यापक सूर्य कुमार रिजालका अनुसार उहाँले निर्माण भएको भवन राम्रो बनेको र खुसी लागेको प्रतिक्रिया दिनुभएको छ।
3: अस्ति युकेको सर त हेर्न आउनु भएको, कस्तो छ भनेर, राम्रो छ भनेर जान, ठिक छ राम्रो छ भन्दै हेर्नुभयो, खुसी हुनुभयो। 3 कोठा ट्रस्ट हो, शौचालय हो, फर्निचर, खानेपानी, त्यसभित्र 21 सेट फर्निचर, 120 जना हामीलाई भवनको समस्या थियो। भवन चर्के थिए, पुराना बिल्डिङहरू 2 कोठे 2 वटा कम्पनीले चर्का थियो, त्यहाँ बस्ने लायक थिएन, त्यो भएपछि भवनको समस्या हो।
2: विद्यालयको पुरानो भवन 2072 सालमा आएको भूकम्पले चर्काएपछि विद्यार्थीहरू सकसका साथ पुरानो भवनमा बसेर अध्ययन गर्दै आएका थिए। गोर्खा वेलफेयर ट्रस्टले विद्यालय मात्रै होइन विद्यार्थीका लागि स्वच्छ खानेपानी, फर्निचर र नयाँ शौचालय समेत बनाइदिएको छ। एरिया वेलफेयर सेन्टर बुटवलका क्लस्टर म्यानेजर अमृत मल्ल ठकुरीले बेलायतबाट लेफ्टिनेन्ट कर्णेल निरीक्षणका लागि आउनुभएको र निरीक्षणपछि विद्यालय भवनको संरचना राम्रो बनेको बताउनु भएको जानकारी दिनुभयो।
4: उहाँको रुटिन भिजिट हो कि हाम्रो क्लस्टर वनमा बुटवल भेरी चितवन गर्ने क्रममा यहाँ आउनुभयो कि यहाँबाट भेरी जाने क्रममा उहाँलाई त्यो भिजिट गराएको, यस्तो योजना देखाएको, त्यहाँ त्यो स्कुल कम्युनिकेट गरेकोमा त्यो स्कुल देखाएर जानुभयो। लेफ्टिनेन्ट कर्णेल जोनी फिन्गी केही कमेन्ट थिएन, ठिक छ गुड राम्रो भयो।
2: गोर्खा वेलफेयर ट्रस्टले 25 लाख रुपियाँ लगानीमा विद्यालय भवन, खानेपानी, 21 सेट फर्निचर र शौचालय भवन निर्माण गरिदिएको हो। त्यसमा 10% विद्यालयले अतिरिक्त श्रमदान गरेको छ।
0: हुम्लाको सर्केघाट गाउँपालिकाको खडीखेतमा अवरुद्ध भएको सड़क 9 घण्टापछि सुचारू भएको छ। आज बिहान 7 बजेबाट माथिबाट पहिरो खस्ता सड़क अवरुद्ध भएको थियो। अवरुद्ध सड़कको पहिरो पन्छाएपछि दिउँसो 3:30 बजेबाट सुचारू भएको प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
5: य यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाल विद्युत प्राधिकरणले भोटेको सिबाडीमा सम्पर्कविहीन कर्मचारीका आफन्तलाई डीएनएका नमूना उपलब्ध गराउन आग्रह गरेको छ। आज सूचना जारी गर्दै प्राधिकरणले नजिकका आफन्तलाई डीएनएको नमूना उपलब्ध गराइदिन आग्रह गरेको हो। बाबु आमा छोरा वा छोरीभित्रको कोही एकजनाको नमूना संकलनका लागि सार्वजनिक सूचना प्रकाशन गरिएको प्राधिकरणले भनेको छ। सबैभन्दा नजिकका आफन्तलाई आफ्नो दुई प्रति पासपोर्ट साइजको फोटो सहित नेपाल प्रहरी अस्पताल महाराजगंज वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ। प्राधिकरणले नेपाली सेना लगायत प्राविधिक टोलीको सहयोगमा त्रिशुली 3A उद्धारको प्रयास भइरहेको पनि बताएको छ। बेत्रावतीबाट 11 दिनमा जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठको शल्यक्रियाको तयारी गरिएको छ। नेपाली सेनाको छाउनी अस्पतालमा उपचाररत श्रेष्ठको शल्यक्रियाको तयारी गरिएको छोरा आशिष श्रेष्ठले जानकारी दिनुभएको हो। आशिषका अनुसार चण्डिकाको घुँडाको शल्यक्रियाको तयारी भइरहेको हो। घुँडामा काठले लागेर चोट भएको र त्यसले इन्फेक्सन भएको उहाँको भनाइ छ। 8 दिनसम्म आमाको अत्तोपत्तो नभएपछि कुशको शव बनाएर अन्त्येष्टि गर्दै परिवारले क्रियाकर्म समेत थालेको उहाँले बताउनु भयो। कास्कीको माछापुछ्रे एक साँदलमा निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग एक्सेस रोड खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुईजना कामदारको उपचारका क्रममा मृत्यु भएको छ। धनकुटाको पाखरीवास 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको केपिलासगढी 1 27 वर्षीय किसान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको हो। उहाँका अनुसार दुवैजनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटनामा परि इलामका 32 वर्षीय भक्तबहादुर मगर घाइते हुनुभएको छ। घुँडामा चोट लागेका मगरको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। आज बिहान करिब 11 बजे जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माणका लागि सड़क खन्ने काम भइरहेका बेला माथिबाट अचानक पहिरो खसेको थियो। भोटेकोशी बाढीपछि फेला परेका 1344 मध्ये 1030 शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ।
4: फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला 355 पुरूष र 453 संवेदनशील अवस्थाका पहिचान नखुलेका शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 1012 डीएनए नमूना संकलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। उहाँका अनुसार डीएनए लगायत आवश्यक विवरण संकलनपछि पहिचान नभएका 30 शव जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो। व्यवस्थापनका क्रममा प्रत्येक शवको संकेत नम्बर जमिन मुनि तथा माथि राखिएको छ। यस्तै शव व्यवस्थापन गरिएको स्थानको जीपीएस लोकेशन फोटो अभिलेख नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएका छन्। जमिन मुनि व्यवस्थापन गरिएका प्रत्येक शवको फोटो डीएनए नमूना संकेत नम्बर हुलिया शनाखत सम्बन्धी विवरण शव परीक्षण प्रतिवेदन मोजुलका व्यवस्थापन मिति र स्थानको विवरण पनि सुरक्षित राखिएको छ। भविष्यमा कुनै परिवार वा आफन्तले आफ्नो सदस्यका रूपमा दावी गरेमा उपलब्ध वैज्ञानिक तथा कानूनी प्रमाणका आधारमा पहिचान गरी ती शव परिवारलाई हस्तान्तरण गरिने प्रहरीले जनाएको छ।
3: स्विजरल्याण्डले जलविद्युत आयोजनाका सुरुङभित्र खोजी र उद्धारको कामलाई सघाउन नेपाललाई अत्याधुनिक ड्रोन सहयोग गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको आग्रहमा एउटा सेमी अटोनोमस ड्रोन आज नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। नेपालमा रहेको स्विस दूतावासका अनुसार नेपाल आइपुगेका एक स्विस मानवीय सहायता विज्ञले उपकरण प्राधिकरणलाई बुझाएका हुन्। यो ड्रोन स्विजरल्याण्डको ख्यातिप्राप्त ड्रोन निर्माता कम्पनी फ्लाइबिलिटीले अनुदान स्वरूप गराएको दूतावासले जनाएको छ। विशेष गरी साँघुरा अँध्यारा र मानिस सहजै पुग्न नसक्ने जोखिमपूर्ण सुरुङभित्र उडेर खोजी गर्न यो ड्रोनको डिजाइन गरिएको हो। यो ड्रोन ठोकिएर नहस्ने र भग्नावशेषमा ठोकिँदा पनि सन्तुलन मिलाएर निरन्तर उड्न सक्ने बताइएको छ। यसमा हुने अत्याधुनिक सेन्सर र लिडार प्रविधिले सुरुङभित्रको भग्नावशेष र क्षतिको 3D नक्सा तत्कालै तयार पार्ने प्राविधिकहरूको भनाइ छ। हुम्लाको सर्केगाड गाउँपालिकाको खडीखेतमा अवरुद्ध भएको सड़क 9 घण्टापछि सुचारू भएको छ। आज बिहान 7 बजेबाट माथिबाट पहिरो खस्दा अवरुद्ध भएको थियो। अवरुद्ध सड़कको पहिरो पन्छाएपछि दिउँसो 3:30 बजेबाट सड़क सुचारू भएको प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताउनु भएको छ। पहिरो खसेको सड़क नजिकैको एउटा जीपलाई पनि सुरक्षित रूपमा तानिएको छ। पहिरो पन्छाएपछि सिमकोटबाट आउने जाने यातायातका साधन चल्न थालेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS, Gorkha Radio Home.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाका विभिन्न जलविद्युत आयोजनाका टनेलमा फँसेकाहरूको खोज तथा उद्धार कार्य जारी छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज साँझ 6 बजेसम्मको विवरण अनुसार अझै करिब 5,000 सम्पर्क भिन्छन्। भुटेको सितृशुलीबाडीमा पुरिएको घरबाट 11 दिनमा जीवितै उद्धार गरिएकी 64 वर्षीय चण्डिका श्रेष्ठको काठमाडौँको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ। सुगर प्रेसर तथा मुटु रोगी श्रेष्ठमा हाल हाइपरथर्मियाको लक्षण देखिएको चिकित्सकले बताएका छन्। विदुर 10 बेत्रावतीका आनन्दलाल श्रेष्ठकी श्रीमती चण्डिकालाई आज नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरको भग्नावशेषबाट उद्धार गरेका थिए। उद्धार लगत्तै श्रेष्ठलाई उपचारका लागि काठमाडौँ ल्याइएको हो। खोजी गर्दा पनि नभेटिएपछि चण्डिकाको परिवारले काजखिरिया समेत थालिसकेको थियो। चण्डिकाका सम्धी रमेश मान श्रेष्ठ
4: काजक्रिया अस्ति सुरु गर्यो, पिस बनाएर आफ्नो दिनसम्म चाहिँ खोजेखोजे पाएन, पोसिबल छैन भनेर मैले ज्वाइँलाई भनेको थिएँ। ज्वाइँले दुईचोटि खोज्न गएको थियो, दुईचोटि जाँदाखेरि केही दिन गएको थियो, 2 बजे बाटो खुलेन भनेर गाडी मोटरसाइकलहरू सबै लिएर गएको। गाडी चाहिँ विदुर नगरपालिकामा राखेर मोटरसाइकलमा बनकालीमै कहाँ कहाँ कहाँ कहाँ भएर गएर बाटै छैन भनेर त्यहाँ बस्न चाहिँ सकेन। अनि फेरि त्योभन्दा 6 गुणा चाहिँ ताल फुटेर फेरि बारी आउनु लागेपछि उहाँहरू त्यहाँ नहेरिकन पठाउनु भयो। अनि फेरि बेत्रावतीको घर लगेर त्रिशुलीको खेतमा चाहिँ पाएँ कि, खोजेर नपाएपछि उहाँले चाहिँ निराश भएर अब पाउँदैन भनेर फर्किनु भयो। फर्किएर भोलि चाहिँ पर्सिपल्ट घरको मान्छेहरू सल्लाह गरेर पुस बनाएर भएपछि जरुरी दाह संस्कार भनेर गर्नुभयो। त्यो चाहिँ खोजौँ भन्ने कुरा मलाई चाहिँ लागेको।
3: श्रेष्ठको शल्यक्रियाको तयारी गरिएको छ। छोरा आशिष श्रेष्ठका अनुसार चण्डिकाको घुँडाको शल्यक्रियाको तयारी भइरहेको हो। यसैबीच अपर त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनिया नागरिक लुहाई ताओलाई हेलिकप्टर मार्फत काठमाडौँ छाउनीको नेपाली सेनाको अस्पतालमा ल्याइएको छ। लुहाई ताओको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पाएको नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेले बताउनु भएको छ। रसुवाबाडीका कारण प्रभावित 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको 4.5 टनेलबाट लुहाई ताओको बाढी आएको 11 दिनमा आज जीवितै उद्धार गरिएको हो। भुटेको सिबाडीपछि अरू निकायसँगै नेपाल रेडक्रस सोसाइटी विपद व्यवस्थापन राहत वितरण र उद्धारमा खटिएको छ। रेडक्रसले सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र अन्य संघ संस्थासँग समन्वय गर्दै प्रभावित क्षेत्रमा आफ्नो टोली पठाएको छ। रसुवा फ्लड रेस्पोन्सका फिल्ड म्यानेजर वीरेन्द्र शाही,
5: हामीले अहिले रसुवाको विशेष गरी प्रभावित क्षेत्रमा स्थानीय यो जुन गोसाई कुण्ड होइन देखि लिएर अरू पालिकाहरूका विभिन्न क्षेत्रमा जहाँ अहिले एक्सिस छ त्यो ठाउँमा मात्र हामीहरूको केही ट्रेन भोलिन्टियर सहित हामीहरू परिचालित भएका छौँ अहिले। र यहाँ चाहिँ सबै रेस्पोन्सहरू एकीकृत तरिकाले चाहिँ गइराखेको छ। श्री साहबले विशेष गरेर के निर्देश गर्नुभएको छ भन्दा यो सबै एकद्वार प्रणाली होस्, कसैले चाहिँ दोहोर सेवा पाउने, कुनै ठाउँमा आएका सामग्रीहरू एकदमै जम्मा भएर डम्पिङ हुन सक्ने सम्भावना रहने छ। त्यो अनुसार चाहिँ हामी रेडक्रसले चाहिँ के गरिरहेको छ भन्दा हामीले सबै कुरा अब सरकारको एकजुलरी सहयोगी निकाय होइन संस्थाकै हाम्रो जुन म्यान्डेट छ त्यो अनुसार चाहिँ हामीले चाहिँ अब स्थानीय सरकार अथवा हाम्रो जिल्ला अहिले डिडिएमसीसँग समन्वय गरेर चाहिँ आवश्यक ठाउँमा परिचालित हुने र सामग्रीहरू हामी यसै रसमा हामीले ट्रान्सपोर्ट गरेका छैनौँ, ल्याएका छैनौँ। हाम्रो ठुलो वायर हब चाहिँ अहिले नुवाकोटमा छ र अरू चाहिँ केन्द्रीय कार्यालय काठमाडौँमै छ र यहाँको आवश्यकता अनुसार चाहिँ जुन हामीले यहाँ लिस्ट सूची पठाउँछौँ त्यो अनुसार चाहिँ सामग्रीहरू यहाँ डेलिभर गरेर त्यसपछि जिल्ला विपद व्यवस्थापन समितिसँगको समन्वयको आधारमा चाहिँ हामीले प्रभावित क्षेत्रमा चाहिँ अथवा प्रभावितहरूलाई चाहिँ दिने भन्ने हाम्रो योजना छ। तर त्योभन्दा अहिले इमिडिएट के गर्यौँ भन्दाखेरि चाहिँ हाम्रो यो 4 होल्डिङ सेन्टरहरू छन् यहाँ विभिन्न ठाउँमा, यो होल्डिङ सेन्टरहरूमा चाहिँ उहाँहरूको व्यवस्थापन, मनोसामाजिक परामर्शको लागि हाम्रो स्वयंसेवकहरू होइन, अनि यो खानेपानी स्वच्छता र सरसफाइको अलिक इस्युज आइराखेको छ त्यहाँ, अहिले पानीको क्वालिटीको कुरा रह्यो त्यसले अर्को खालको आउटब्रेक नहोस् भनेर एउटा त सचेतना फैलाउने, दोस्रो चाहिँ वाटर ट्रिटमेन्ट गर्नेदेखि लिएर अलिकति यो सेनिटरी यो टोयलेटहरूको व्यवस्थापन गर्ने काममा चाहिँ हामीले अहिले भोलिन्टियर हामीहरूको अहिले फोकस रहेको छ अहिलेलाई।
2: हजुर, तत्काल अहिले तपाईँले देख्नु भएको आवश्यकता के देख्नुहुन्छ?
5: त्यहाँ हेर्दाखेरि चाहिँ प्रमुख कुरा चाहिँ अहिले बालबच्चाहरूमा चाहिँ कतिले प्यारेन्ट्सहरू लुज गर्नुभएको छ, उहाँहरूको होइन अहिले लस्ट हुनुहुन्छ होइन, कतिजना अब ज्यान पनि गुमाउनु भयो, अनि त्यो बालबालिकाहरू चाहिँ पानीको आवाजबाट पनि डराउने त्रसित हुने खाल देखिराखेको छ, त्यो जुन होल्डिङ सेन्टरहरू देखेर अरूमा पनि जहाँ बस्नुभएको छ। त्यसले गर्दा मलाई अलिक मनोसामाजिक परामर्श, अलिक चाइल्ड फ्रेन्डली स्पेसमा चाहिँ उहाँहरूलाई खेलाउने भुलाउनु पर्ने आवश्यकता के देखिएको छ एउटा, अनि दोस्रो कुरा चाहिँ जहाँ उहाँहरू प्रभावित मान्छेहरू हुनुहुन्छ, प्रभावित मान्छेहरूलाई चाहिँ विशेष गरी वाटर सेनिटेसनको कुराहरूमा चाहिँ तुरन्त चाहिँ हामीले केही न केही गर्नुपर्ने देखिन्छ। त्यो चाहिँ नगर्यो भने के भन्दा त्यो अलिकति फोहोरहरू यत्रतत्र भएको हुनाले पेट्रोल कन्टर सम्बन्धीको इस्युजहरू होइन अरू खालको आउटब्रेक हुने सम्भावना छ एउटा। अर्को ठुलो समस्या जस्तो के देख्यो भन्दाखेरि आएका विभिन्न राहत सामग्रीहरूलाई चाहिँ अब यो जहाँसम्म रोडको एक्सिस छ त्यहाँसम्म आइपुगेको छ, अब धेरै जसो बस्तीहरू प्रभावित क्षेत्र चाहिँ अहिले यो एक्सिस भन्दा टाढा छ। आज मात्रै त्यहाँ मिटिङमा कुरा भयो, 2-3 स्टेट ठाउँमा चाहिँ ट्विनहरू व्यवस्थापन गर्ने कि भन्ने कुरा भयो, तर ट्विनको लागि चाहिँ टेक्निकल एक्सपर्ट टिम चाहिँ अब नेपाल गभर्मेन्ट भनौँ न उतैबाट चाहिँ यहाँ आउनुभएको छ, सर्वे पनि गर्नुभयो, तर त्यसमा काम गर्नको लागि चाहिँ यो स्थानीय भनौँ न यो ज्यामी उहाँहरूको चाहिँ कमी भयो या मतलब प्राप्त भयो उहाँ भेटिनु भएन भन्ने कुरा भयो त्यहाँ। त्यसले गर्दा कसरी गर्ने त भने विभिन्न विकल्पमा कुरा भइरहेको छ, तर यही समस्यालाई मध्यनजर गरेर हाम्रो केन्द्रीय कार्यालयमा हाम्रो इमर्जेन्सी अपरेसन सेन्टर छ, त्यहाँ पनि बारम्बार कुरा भएको थियो र अहिले पछिल्लो समय यो एयरलिफ्ट गर्ने होइन यो चपरहरूको प्रयोग गरेर आवश्यक सामग्रीहरू त्यो अनरिच ठाउँमा पुर्याउने भन्नेको कुरा भएको छ। यहाँको रिक्वायर्ड निड अनुसार चाहिँ काठमाडौँबाट पनि सामानहरू त्यो जुन ठाउँमा एक्सिस छैन त्यहाँ पुर्याउने र यही जिल्लाभित्र पनि आएको र विभिन्न ठाउँमा त्यसको स्टोरमा सामानहरू स्टक भएको छ, त्यो सामानहरू हामीले मात्र नभएर अरू सङ्घ संस्थाले पनि ल्याएर त्यहाँ राख्नुभएको छ, त्यो सामानलाई पनि हामीले त्यो ठाउँमा पुर्याउन सक्छौँ कि भन्ने प्रयास गर्ने भन्नेमा म लागेको छु, क्योंकि यो निड हो यहाँको। किन भन्दा अहिलेको फ्लड अहिले जुन डिजास्टर भयो यसको प्रकृति पहिलाको भन्दा भिन्न छ, फरक छ, पहिलाकै सोचले हामीले प्लान गर्यो भने यहाँ कठिन छ अलिक। अब यहाँ हामीले यसो हेर्दाखेरि यही र त्यो गर्ने भनेर हाम्रो प्री माइन्डसेट भन्दा पनि यहाँ रहेको सरकारी संयन्त्र जुन इस्टाब्लिस छ त्यो संयन्त्रसँग समन्वय गरेर स्थानीय आवश्यकता जे छ त्यो अनुसार त्यो फर्ममा चाहिँ आफूलाई ढाल्नुपर्ने छ अहिले लाने र त्यो भइराखेको छ। यही टिममा चाहिँ म लगायत चाहिँ हामी 7 छौँ अहिले, हाम्रो आरएफएलको साथीहरू हुनुहुन्छ होइन, यो अनि अर्को एमएचपिएसएच वासको पनि हुनुहुन्छ, अनि हाम्रो यो एमपिसी भन्छ यो मल्टिपर्पज ग्यासको लागि पनि त्यो अनुभवी र ट्रेन साथीहरू हुनुहुन्छ, त्यो प्लस चाहिँ अरू यो चाहिँ माथिबाट आएको डेडिकेटेड डिप्लोइ भएको र स्थानीय निकायमा चाहिँ हामीले लगभग 12 जति हाम्रो भोलिन्टियरहरू हिजोसम्म थिए र आज थप हामीले 8 भोलिन्टियर अरूलाई चाहिँ मोबिलाइज गर्ने छौँ आज।
3: रसुवाको 20 MW लाङटाङ खोला जलविद्युत आयोजनाले बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी कार्य सकिएको जनाएको छ। आयोजनाका अनुसार बाढीका बेला आयोजनामा कार्यरत मध्ये 41 हराएका थिए, तीमध्ये 19 उद्धार गरिएको थियो। अस्ति बिहिबार सुरुङभित्रबाट थप 2 शव भेटिएको छ। यो सँगै आयोजनामा कार्यरत 39 अवस्था अझै अज्ञात रहेको कम्पनीले जनाएको छ। यसैबीच चिलिमे जलविद्युत आयोजनामा बाढीको 10 बितिसक्दा पनि अझै उद्धार उपकरण पुर्याउन सकिएको छैन। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार भौगोलिक विकटता, प्रतिकूल मौसम र सड़क सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री र उपकरण घटनास्थलसम्म पुर्याउन समस्या परेको हो। नेपाली सेना र भारतीय सेनाको टोली सुरुङभित्रै म्यानुअल रूपमा माटो र भारी भग्नावशेष हटाउने काममा खटिएको सचिवालयले जनाएको छ। 250 मिटर लामो सुरुङमध्ये करिब 100 मिटर भाग सफा गरिएको छ, तर उपकरण बिना उद्धार सम्भव नहुने भएकाले ठूलो एक्सकाभेटर घटनास्थलसम्म पुर्याउनु पर्ने अवस्था छ। एक्सकाभेटर पुर्याउन स्याफ्रूबाट पावर हाउस पोर्टलसम्म पहुँच सड़क निर्माण गर्नुपर्ने भएकाले आजदेखि सड़क निर्माणको काम अघि बढ़ाइएको सचिवालयको भनाइ छ। नेपाल विद्युत प्राधिकरणले भोटेकोशी बाढीमा सम्पर्कविहीन कर्मचारीका आफन्तलाई डीएनएका नमूना उपलब्ध गराउन आग्रह गरेको छ। आज सूचना जारी गर्दै प्राधिकरणले नजिकका आफन्तलाई डीएनएको नमूना उपलब्ध गराइदिन आग्रह गरेको हो। आमा, बाबु, छोरा वा छोरी भित्रको कोही एकजनाको नमूना संकलनका लागि सार्वजनिक सूचना प्रकाशन गरिएको प्राधिकरणको भनाइ छ। खबर फटाफट।
2: भोटेकोशी नदीको बाढीमा परेर बेपत्ता भएका स्याङ्जाको भिरकोट नगरपालिका 5 बकानका 73 कृष्ण प्रसाद अर्याल र 67 राधा अर्याल दम्पतिको कुशको शव बनाएर अन्त्येष्टि गरियो। परिवार र आफन्तले 10 खोजे पनि कुनै पत्तो नभएपछि अन्तिम संस्कार गरे। भोटेकोशी बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षणको नमूना लिन नुवाकोटमै संकलन केन्द्र सञ्चालनमा ल्यायो। यसअघि नमूना दिन काठमाडौँ आउनुपर्ने बाध्यतालाई सहज बनाउन विदुरमा नमूना संकलन केन्द्र स्थापना। संयुक्त राष्ट्र संघले भुटेको सिबाडीका कारण प्रभावित भएका नागरिकको उद्धार राहत र पुनस्थापनाका लागि 4.96 करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने। इलामको माङ सेबुङका पृथ्वीमान जबेगु 10 वर्षदेखि रुद्राक्ष खेतीमा रमाउँदै 18 रोपनी बारीमा 300 वटा रुद्राक्षका बोट रोपेका जबेगुले वर्षेनी 2 लाख बढी आमदानी गर्दै।
3: र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका 2 जना दूत रूस पुगेका छन्। ट्रम्पका दूत स्टिभ विटकफ र जेरेड कुस्नर रूस र युक्रेन बीचको युद्ध रोक्ने उद्देश्यले गरिने वार्ता अघि रूस पुग्नु भएको। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पहिरोले थुनिएर बनेको ताल फुट्दा बाजुराको बिरे खोला झरनामा आएको बाढीले 23 परिवार विस्थापित भएका छन्। गाउँको बीचबाटै बाढी आएपछि 23 परिवारलाई तत्काल सुरक्षित ठाउँमा सारिएको छ। बढीमालिका 6 र 8 को सीमामा रहेको बस्तीको बीचबाटै बाढी पसेपछि 41 परिवार प्रत्यक्ष जोखिममा परेका छन्। पाक्न लागेको धानखेत बगरमा परिणत भएको छ। गैराती करिब 8 बजे माथिल्लो भेगमा खसेको पहिरोले खोला थुनेपछि बनेको ताल 81 फुटेर बस्तीमा बाढी पसेको थियो। बाढीले मानवीय क्षति नगरे पनि खेतीयोग्य जमीन, स्थानीय पूर्वाधार र घरवासमा ठूलो क्षति पुर्याएको छ। बढीमालिका 6 का कार्यवाहक वडाध्यक्ष परे बडुवालका अनुसार बाढीले एउटा माछा पोखरी, 2 पानी घट र बिरेखोला झरनाको टिकट काउन्टर बगाएको छ। विस्थापित परिवारलाई नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाले राहत स्वरूप त्रिपाल वितरण गरेको शाखाका उपमन्त्री विपिन विष्टले जानकारी दिनुभएको छ। सहायक प्रमुख जिल्लाधिकारी लक्ष्मण पुरासैनीले क्षतिको विवरण संकलन भइरहेको बताउनु भएको छ। सदरमुकाम मारतडीबाट करिब 6 किलोमिटरको दूरीमा रहेको बिरेखोला झरना आन्तरिक पर्यटकको मुख्य गन्तव्य हो। रसुवा टिमुरेको नेपाल चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा राखिएको छ। गोसाईकुण्ड र रसुवागढीको अन्तर्राष्ट्रिय सीमानाकामा आज सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले झण्डा फहराएका हुन्। यही भदौ 10 गतेको भोटेकोसी बाढीले नाकामा नेपालतर्फका सबै संरचना बगाएको थियो। सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट टिमुरेबाट गएको टोलीले करिब 3 किलोमिटर जोखिमयुक्त भीर पार गरी सीमा नाकामा झण्डा फहराएको प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। सड़क भाँसिएको 7 दिनपछि कृष्णभीरमा डाइभर्सन ट्र्याक खोलिएको छ, तर सवारी साधन सञ्चालनमा आउन भने अझै 1 साता लाग्ने सड़क विभागका महानिर्देशक विजय जयसीले बताउनु भएको छ। भाँसिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको जयसीले बताउनुभयो। यो ट्र्याकले राजमार्ग जोड़िएको र अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने सड़क बनाइएको उहाँको भनाई छ। छिटो ट्र्याक खोल्न सड़क विभागले नेपाल जियो टेक्निकल सोसाइटीसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम अघि बढ़ाएको थियो। जटिल भूगोलमा अन्तिम विकल्पका रूपमा भाँसिएको सड़कभन्दा माथि भित्तो काटेर ट्र्याक बनाउने काम गरिएको इन्जिनियर राजन केसीले बताउनु भएको छ। खोलापट्टिबाट काम गर्न सक्ने अवस्था नरहेको र फेरि बाढ़ी आउने जोखिम रहेकाले भित्तो नै काटेर ट्र्याक खोलिएको हो। अहिले नदीबाट संरचना बनाउन सक्ने अवस्था नरहेको उहाँको भनाई छ। 10 भदौमा भोटेकोसी त्रिशुली बाढीले तलबाट कटान गर्दा सड़क भाँसिएको थियो। त्यसयता नागढुङ्गा मुगलिङ सड़क खण्ड ठप्प बनेको छ। सड़क अवरूद्ध भएपछि राजधानीमा नियमित रूपमा दैनिक उपभोग्य वस्तु भित्र नसकेका छैनन्। विश्व ब्याङ्कको सहुलियतपूर्ण ऋणमा सड़क खण्डको स्तरोन्नतिको काम यसअघि भइरहेको थियो। यो खण्ड भएर गुड्ने सवारी साधनलाई अहिले कान्ति राजमार्ग र त्रिभुवन राजपथतर्फ डाइभर्ट गरिएको महानिर्देशक जयसीले बताउनुभयो। नारायणगढ़ काठमाडौँ सड़क खण्ड अवरूद्ध भएपछि चितवनमा हवाई चाप बढ़ेको छ। सड़क मार्ग मार्फत काठमाडौँबाट आउजाउ गर्न नसकिने अवस्था बनेपछि चितवनको भरतपुर विमानस्थलमा यात्रुको चाप बढ़ेको हो। कृष्णवीरको पहिरोले नारायणगढ़ काठमाडौँ सड़क खण्ड अवरूद्ध भएपछि बुद्ध एयरले उडान संख्या बढ़ाएको बुद्ध एयर भरतपुरका प्रमुख भक्त बहादुर बस्नेतले जानकारी दिनुभएको छ। बस्नेतका अनुसार उडान संख्या बढ़ाइएपछि अवस्था केही सहज बनेको छ। हिजो बुद्धका 8 र अस्ति 11 चितवन काठमाडौँ उडान भएका थिए। हवाई चाप बढ़ेसँगै टिकटका लागि 2 दिन अघिबाट बुकिङ गर्नुपर्ने यात्रुलाई बाध्यता बनेको छ। दैनिक हजारौं सवारी साधन गुड्ने नारायणगढ़ काठमाडौँ सड़क अवरूद्ध भएपछि यात्रु मर्कामा परेका हुन्। यात्रुहरूलाई अहिले हेटौँडा हुँदै सड़क मार्गबाट काठमाडौँ आउजाउ गर्नुपर्ने बाध्यता छ। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको गगनी खोलामा पहिरो खसेपछि सुर्खेत जुम्ला सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार आज साँझ 6:30 बजे वर्षाका कारण लेदो सहितको पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको हो। प्रतिकूल मौसमका कारण रातिको समयमा पहिरो हटाउन समस्या भएको र भोलि बिहानैदेखि पहिरो हटाउन शुरू गरिने प्रहरीको भनाइ छ। ठमेलमा एक युवतीलाई दुर्व्यवहार गरेको आरोपमा शालिन शाह पक्राउ परेका छन्। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: FVS Gorkha Radio.
1: Sainya Samuday ma.
2: Bilayan bhari.
1: On air.
2: App ma.
1: Ani smart speaker ma bhanhos.
3: Play BFBS.
2: You BFBS Gorkha Radio ho.
1: Gorkha Radio.
4: नेपाली सेनाले रसुवासहित बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार राहत सड़क तथा पुल सञ्चालन लगायतका काम गरिरहेको छ। सेनाका अनुसार आज साँझ 7 बजेसम्म 39 जनाको हवाई उद्धार गरिएको छ। आज उद्धार गरिएका मध्ये 2 जना विदेशी नागरिक छन्। 1 जना अमेरिकी र 1 जना चिनिया नागरिकको उद्धार गरिएको हो। हालसम्म सेनाले 275 जना विदेशी सहित 3,997 जनाको हवाई उद्धार गरिएको जनाएको छ। नुवाकोटको विदुर 5 देवीघाटको तादी नदीमा सेनाको टोलीले एक्रो ब्रिज जडानको काम गरिरहेको छ। रसुवागढी जलविद्युत आयोजनामा संयुक्त उद्धार टोलीले खोजी जारी राखेको छ। टोली पावर हाउसको 6 तल्लासम्म पुगेर खोजी गर्दा कोही फेला नपरेको सेनाले जनाएको छ। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको खोज र उद्धारका लागि नेपाली सेना सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा विज्ञ सहितको टोली परिचालन गरिएको छ। यस्तै त्रिशुली 3B टोलीले खोजी जारी राखेको छ। अडी 2 टनेलबाट एक्सकाभेटर प्रवेश गर्न सक्ने गरी बाटो समेत सफा गरिएको छ। चिलिमे हाइड्रोमा विदेशी नागरिक सहितको टोलीले लेदो हटाउने काम गरिरहेको छ। टोली फेरि 105 मिटर भित्रसम्म पुगेको र खोज र उद्धार जारी रहेको सेनाले जनाएको छ। माथिल्लो त्रिशुली 1 को हाको स्थित टनेलमा विदेशी नागरिक सहितको टोलीले टनेलको 250 मिटर भित्रबाट चिनिया नागरिक लु हाई ताओको जीवितै उद्धार गरेको छ। यस क्रममा थप 2 शव समेत फेला पारेर उद्धार गरिएको सेनाको भनाइ छ। सेनाले प्रभावित क्षेत्रको मैलुङदेखि स्याफ्रु बेसीसम्म पैदल गस्ती गरी खोज र उद्धार गरिरहेको जनाएको छ। यस्तै सेनाले त्रिशुली र धुन्चेमा स्थापना गरेको आपतकालीन उपचार केन्द्र र मेडिकल पट्रोलबाट आज 31 जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ। हालसम्म यी केन्द्र र मेडिकल पट्रोलबाट 3,297 जनाले स्वास्थ्य सेवा पाएका छन्। सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट धादिङ चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म सेनाका 9,300 बढी फौज परिचालन भएका छन्। नेपाल विद्युत प्राधिकरणले भोटेको सिबाडीमा सम्पर्कविहीन कर्मचारीका आफन्तलाई डीएनएका नमूना उपलब्ध गराउन आग्रह गरेको छ। सूचना जारी गर्दै प्राधिकरणले नजिकका आफन्तलाई डीएनएको नमूना उपलब्ध गराइदिन आग्रह गरेको हो। बाबु आमा छोरा वा छोरीभित्रको कोही 1 जनाको नमूना संकलनका लागि सार्वजनिक सूचना प्रकाशन गरिएको प्राधिकरणले भनेको छ। सबैभन्दा नजिकका आफन्तलाई आफ्नो 2 प्रति पासपोर्ट साइजको फोटो सहित नेपाल प्रहरी अस्पताल महाराजगंज वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ। प्राधिकरणले नेपाली सेना लगायत प्राविधिक टोलीको सहयोगमा त्रिशुली 3A उद्धारको काम भइरहेको जनाएको छ। स्विजरल्याण्डले जलविद्युत आयोजनाका सुरुङभित्र खोजी र उद्धार कार्यलाई सघाउन नेपाललाई अत्याधुनिक ड्रोन सहयोग गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको आग्रहमा एउटा सेमी अटोनोमस ड्रोन आज नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। नेपालमा रहेको स्विस दूतावासका अनुसार नेपाल आइपुगेका स्विस मानवीय सहायता विज्ञले उपकरण प्राधिकरणलाई बुझाएका हुन्। यो ड्रोन स्विजरल्याण्डको ख्यातिप्राप्त ड्रोन निर्माता कम्पनी फ्लाइबिलिटीले अनुदान स्वरूप उपलब्ध गराएको दूतावासको भनाइ छ। दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युन नेपाल आउनु भएको छ। 3 दिने औपचारिक भ्रमणका क्रममा उहाँ नेपाल आउनु भएको हो। भेटवार्ताका क्रममा विदेश मन्त्री चोले नेपाली समकक्षी शिशिर खनालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। विदेश मन्त्री चोले बेपत्ता नागरिकका परिवारसँग समेत भेट गर्ने कार्यक्रम छ। बाढ़ी तथा पहिरो प्रभावित क्षेत्रको पुनस्थापना राहत र उद्धारका प्रयास र नेपाल दक्षिण कोरिया द्विपक्षीय सम्बन्धका विविध विषयमा नेपाली पक्षसँग उहाँले छलफल गर्ने बताइएको छ। ठमेलमा 1 युवतीलाई दुर्व्यवहार गरेको आरोपमा शालिन शाह पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भद्रकाली र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित संयुक्त टोलीले शाहलाई काठमाडौँ कलङ्कीबाट पक्रेको हो। पीड़ित युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै घटना सार्वजनिक गरेकी थिइन्। यही आधारमा प्रहरीले घटनामा संलग्न युवकको खोजी थालेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका 2 जना दूत रूस पुगेका छन्। ट्रम्पका दूत स्टीभ विटकफ र जेरेड कुस्नर रूस र युक्रेन बीचको युद्ध रोक्ने उद्देश्यले गरिने वार्ता अघि रूस पुग्नु भएको हो। रूसमा उनीहरूले केही शीर्ष रसियन नेतासँग कुराकानी गर्ने र त्यसपछि युक्रेनको किव जाने बताइएको छ। त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छुट्टा छुट्टै कुरा गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

कसकी चेली कसकी छोरी कसकी हो नातिनी, कसकी चेली कसकी छोरी कसकी हो नातिनी, बैसा छँदै भगाइ लान्छु भन्दा नि मातिनी, बैसा छ

0: सैन्य समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।
3: प्रधानमन्त्री बालेन्द्र शाहले बाढीमा परेकाको जीवितै उद्धार गर्ने टोलीको प्रशंसा गर्नुभएको छ। नुवाकोटको बित्रावतीबाट 64 वर्षीय चन्द्रिका श्रेष्ठको जीवितै उद्धार भएपछि प्रधानमन्त्री शाहले सरकार खोज तथा उद्धार कार्यमा अझै दृढतापूर्वक लागिरहेको बताउनु भएको छ। परिवारले काजक्रिया सुरु गरिसकेकी श्रेष्ठको प्रहरीले उद्धार गरेको हो। भोटेकोसीको बाढीले जनधन घरबारी र परिवारका सदस्यको मन पुगेका ज्येष्ठ नागरिकको पीडालाई सरकारले गहिरोसँग महसुस गरेको प्रधानमन्त्रीको भनाइ छ। बाढीले क्षतिग्रस्त नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका मध्ये 7 जनालाई काठमाडौँको मैपीमा रहेको नेपाल सिनियर केयर र 17 जनालाई नुवाकोटको इनारपाटी कृष्ण प्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको छ। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा फँसेकाको उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। रसुवागढी त्रिशुली 3A, त्रिशुली 3B, चिलिमे र माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा खोज तथा उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। रसुवागढी जलविद्युत आयोजनामा खटिएको संयुक्त उद्धार टोलीले विद्युत गृहको 6 तलामा पुगेर खोजी गरेको र केही फेला नपरेको सेनाले जनाएको छ। त्रिशुली 3A आयोजनाको सुरुङभित्र फँसेकाको उद्धारका लागि सेनाका 75, सशस्त्र प्रहरीका 18 एवं नेपाल प्रहरी र पिकेसहितको संयुक्त टोली खोज तथा उद्धार तीव्र पारेको छ। त्रिशुली 3B सैनिक 89, गैर सैनिक 3 र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले 3 सानो डोजर र जेनेरेटरको प्रयोग गरी खोजी जारी रहेको सेनाले जनाएको छ। टोलीले 2.5 टनेलबाट एक्सकाभेटर लैजान सक्ने गरी बाटो सफा गरेको छ। चिलिमे जलविद्युत आयोजनामा विदेशी सहितको संयुक्त टोलीले मिनी एक्सकाभेटर र पम्पको सहायताले लेदो फाली 105 मिटरभित्रसम्म खोजी गरेको छ। माथिल्लो त्रिशुली 1 हाकु सुरुङको 250 मिटरभित्रबाट विदेशी सहितको संयुक्त टोलीले चिनिया नागरिकको जीवितै उद्धार गरेकामा थप 2 शव निकालेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभएको छ। माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनिया नागरिक लुहाई ताओलाई दूतावासको टोलीले भेटेको छ। छाउनी सैनिक अस्पताल पुगेर उद्धार गरिएका आफ्ना नागरिकलाई चिनिया अधिकारीले भेटेका हुन्। आयोजनामा काम गर्दै आएका चिनिया नागरिक भदौ 10 गते भोटेकोसीमा आएको बाढीका कारण सुरुङभित्रै थुनिएका थिए। उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। रसुवा बाढीका कारण प्रभावित 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको 4.5 टनेलबाट ताउको बाढी आएको 11 दिनमा जीवितै उद्धार गरिएको हो। अप्पर त्रिशुली 1 चिनिया ठेकेदारले निर्माण गरिरहेका छन्। नारायणगढ काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि चितवनमा हवाई चाप बढेको छ।
4: सडक मार्ग मार्फत काठमाडौँबाट आउजाउ गर्न नसकिने अवस्था बनेपछि चितवनको भरतपुर विमानस्थलमा यात्रुको चाप बढेको हो। कृष्णवीरको पहिरोले नारायणगढ काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि बुद्ध एयरले उडान संख्या बढाएको बुद्ध एयर भरतपुरका प्रमुख भक्त बहादुर बस्नेतले जानकारी दिनुभएको छ। बस्नेतका अनुसार उडान संख्या बढाइएपछि अवस्था केही सहज बनेको छ। हिजो बुद्धका 8 र अस्ति 11 चितवन काठमाडौँ उडान भएका थिए। हवाई चाप बढेसँगै टिकटका लागि 2 दिन अघिबाट बुकिङ गर्नुपर्ने यात्रुलाई बाध्यता बनेको छ। दैनिक 1000 सवारी साधन गुड्ने नारायणगढ काठमाडौँ सडक अवरुद्ध भएपछि यात्रु मर्कामा परेका हुन्। यात्रुहरूलाई अहिले हेटौडा हुँदै सडक मार्गबाट काठमाडौँ आउजाउ गर्नुपर्ने बाध्यता छ।
3: भोटेकोसी बाढीपछि फेला परेका 1344 मध्ये 1030 शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ।
5: फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला, 355 पुरुष र 453 संवेदनशील अवस्थाका पहिचान नखुलेका शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 1012 डीएनए नमुना संकलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। उहाँका अनुसार डीएनए लगायत आवश्यक विवरण संकलनपछि पहिचान नभएका 30 शव जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो। व्यवस्थापनका क्रममा प्रत्येक शवको संकेत नम्बर जमिन मुनि तथा माथि राखिएको छ। यस्तै शव व्यवस्थापन गरिएको स्थानको जीपीएस लोकेशन, फोटो अभिलेख, नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएका छन्।
3: रसुवामा बाढीबाट 28 सरकारी र सार्वजनिक भवन समेत गरी 1500 निजी घरमा क्षति पुगेको छ। बाढीले 41 किलोमिटर सडक, 6 पक्की पुल, 8 बेली ब्रिज र 10 झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले बताउनु भएको छ। बाढीबाट पोटेकोशी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 जलविद्युत आयोजनामा पूर्ण रूपमा क्षति पुगेको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: रसुवागढी जलविद्युत आयोजना नजिकै उद्धारका लागि 8 सदस्यीय रक क्लाइम्बिङ टोली परिचालन गरिएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले हिमालय समिर क्लबको टोलीले विद्युत गृह बाहिर हराएका श्रमिकको खोजी गर्न थालेको जानकारी दिनुभएको छ। सुरुङ विज्ञ विष्णु शिवाकोटी समेतको टोलीले कन्ट्रोल रुमसम्म पुगेर हेर्दा पुरै पुरिएको देखेको तर जीवित कोही फेला नपारेको उहाँको भनाइ छ। खोजी तथा उद्धारका लागि 4 हेलिकप्टर प्रयोग गरिएको छ। स्विजरल्यान्डले जलविद्युत आयोजनाका सुरुङभित्र खोजी तथा उद्धार कार्यलाई सघाउन नेपाललाई अत्याधुनिक ड्रोन सहयोग गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको आग्रहमा एउटा सेमी अटोनोमस ड्रोन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। नेपालमा रहेको स्विस दूतावासका अनुसार नेपाल आइपुगेका एक स्विस मानवीय सहायता विज्ञले उपकरण प्राधिकरणलाई बुझाएका हुन्। यो ड्रोन स्विजरल्यान्डको ख्यातिप्राप्त ड्रोन निर्माता कम्पनी फ्लाइबिलिटीले अनुदान स्वरूप उपलब्ध गराएको दूतावासले जनाएको छ। विशेष गरी साँगुरा अँध्यारा र मानिस सहजै पुग्न नसक्ने जोखिमपूर्ण सुरुङभित्र उडेर खोजी गर्न यो ड्रोनको डिजाइन गरिएको हो। यो ड्रोन ठोक्किएर नखस्ने र पग्नावशेषमा ठोक्किँदा पनि सन्तुलन मिलाएर निरन्तर उड्न सक्ने बताइएको छ। यसमा हुने अत्याधुनिक सेन्सर र लिडार प्रविधिले सुरुङभित्रको भग्नावशेष र क्षतिको 3D नक्सा तत्कालै तयार पार्ने प्राविधिक भनाइ छ। सडक भाँसिएको 7 कृष्णभीरमा डाइभर्सन ट्र्याक खोलिएको छ, तर सवारी साधन सञ्चालनमा आउन भने अझै एक साता लाग्ने सडक विभागका महानिर्देशक विजय जैशीले बताउनु भएको छ।
4: पासिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको जैसीले बताउनु भयो। यो ट्र्याकले राजमार्ग जोडिएको र अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने सडक बनाइएको उहाँको भनाइ छ। छिटो ट्र्याक खोल्न सडक विभागले नेपाल जियो टेक्निकल सोसाइटीसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम अघि बढाएको थियो। जटिल भूगोलमा अन्तिम विकल्पका रूपमा भासिएको सडकभन्दा माथि भित्तो काटेर ट्र्याक बनाउने काम गरिएको इन्जिनियर राजन केसीले बताउनु भएको छ। खोलापट्टिबाट काम गर्न सक्ने अवस्था नरहेको र फेरि बाढी आउने जोखिम रहेकाले भित्तो नै काटेर ट्र्याक खोलिएको हो। पहिले नदीबाट संरचना बनाउन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ। भदौमा भोटेकोसी त्रिशुली बाढीले तलबाट कटान गर्दा सडक भासिएको थियो। त्यसैता नागढुङ्गा मुगलिङ सडक खण्ड ठप्प बनेको छ। सडक अवरुद्ध भएपछि राजधानीमा नियमित रूपमा दैनिक उपभोग्य वस्तु भित्रन सकेका छैनन्। विश्व ब्याङ्कको सहुलियतपूर्ण ऋणमा सडक खण्डको स्तरोन्नतिको काम यसअघि भइरहेको थियो। यो खण्ड भएर गुड्ने सवारी साधनलाई अहिले कान्ति राजमार्ग र त्रिभुवन राजपथ तर्फ डाइभर्ट गरिएको जैसीले बताउनु भयो।
3: बाढी गएको 11 दिनमा रसुवागढी जलविद्युत आयोजनामा उद्धारको काम शुरू भएको छ।
5: बाढी गएको 10 आज मात्र सेनाबाट उद्धारको काम शुरू भएको हो। यसअघि आवश्यक उपकरण नहुँदा उद्धारको कार्य शुरू हुन सकेको थिएन। यस्तै 2 प्रतिकूल मौसमका कारण उपकरण सहितको सेनाको हेलिकप्टर आयोजना स्थलमा ल्याण्ड हुन नसक्दा सुरुङभित्र उद्धारको काम हुन नसकेको आयोजनाले जनाएको थियो। तर आयोजना स्थल वरपर खोजी तथा उद्धारका लागि भने कम्पनीले आफै पहलमा उद्धार टोली खटाएको थियो। कम्पनीले नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष तथा अनुभवी रक क्लाइम्बर मार्फत घट्टे खोला क्याम्प र सो क्षेत्रमाथि ग्राउण्ड सर्च गर्ने गरी भदौ 18 हिमालय समिट क्लब प्राइभेट लिमिटेडसँग सम्झौता गरेको थियो। सम्झौतापछि उनीहरू 4 लागि आयोजना स्थलमा परिचालन भएका छन्। उनीहरूले पनि खोजी गरिरहेका छन्। र स्वागढी हाइड्रो पावर कम्पनीका सचिव नरनाथ नेउपानेका अनुसार आज बिहान 9 नेपाली सेनाको उद्धार टोलीले आयोजना स्थल रेकी गरी सुरुङभित्र उद्धारको काम शुरू गरेको हो। उहाँले सिनियर भूगर्भ वेद विष्णु शिवाकोटीको नेतृत्वमा सेनाको उद्धार टोली खटिएको र आवश्यक उपकरण सहित उद्धार कार्य शुरू भएको जानकारी दिनुभएको छ। बाढीपछि र स्वागढी जलविद्युत आयोजनामा कार्यरत 93 सम्पर्कविहीन छन्। कम्पनीका नियमित कर्मचारी 51 सञ्चालक 1 दैनिक चालदारी कामदार 2 र 3 ठेकेदार कम्पनीका 39 सम्पर्कविहीन छन्। उनीहरूमध्ये करिब 12 भित्रै फँसेको आशंका गरिएको छ।
3: नेपाली युवा बक्सर अभिरेल घिमिरे हिमालयन चितुवाले फ्रान्सका विश्व च्याम्पियन बक्सर माथन सोइनानलाई नकआउट गर्दै ऐतिहासिक जित हात पार्नु भएको छ। जापानको नागोया सहरको करिया हालमा हिट किक बक्सिङ 59 अन्तर्राष्ट्रिय प्रतियोगिताको मेन इभेन्टमा घिमिरेले 2025 विश्व च्याम्पियन सोइनानलाई 2 राउन्डको 2 मिनटमा नकआउट गर्दै पराजित गर्नुभएको हो। यससँगै घिमिरेले अन्तर्राष्ट्रिय किक बक्सिङमा अर्को सफलता हात पार्नु भएको छ। हालसम्म 29 अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका किमिरेले 21 खेलमा जित हासिल गर्नुभएको छ। किमिरेले किक बक्सिङ मार्फत नेपालको पहिचान अन्तर्राष्ट्रिय जगतमा पुर्याउँदै आउनुभएको छ। खबर यति नै, नमस्कार।
1: यो BFBS कुल खान रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संयुक्त राष्ट्रसङ्घले नेपालमा तत्कालको विपद सामनाका लागि 7.5 अर्ब रुपियाँ बराबरको सहयोग आह्वान गरेको जनाएको छ। राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफानी डुजारिकले नेपालमा 84,000 मानिसलाई सहायता चाहिएको भन्दै माथतका निकाय परिचालित भएका बताउनु भएको छ।
4: We and our humanitarian partners launched a nearly $50 million flash appeal to support the emergency response following the recent catastrophic flash floods and landslides. The World Food Program, in the first weeks after the disaster, dispatched some food for about 8,000 people and procured further 180 metric tons of food locally. UNICEF is also dispatching supplies to some of the hardest hit areas. The supplies from UNICEF will help families access safe water, strengthen disease prevention, support children's learning, and ensure frontline health and nutrition workers have the tools to identify and assist vulnerable children and mothers.
3: राष्ट्रपा संसदीय दलका उपनेता गणेश पराजुलीले विपदमा घटिएका सांसदलाई फिर्ता नबोलाएको बताउनु भएको छ। राष्ट्रपाले इन्जिनियर सांसदहरू श्रीराम नेउपाने र सागर ढकाललाई फिर्ता बोलाएको भनेका बेला पराजुलीले नेउपाने र ढकालको उपस्थितिका कारण सुरक्षा फौजलाई असर नपरोस् भन्ने आशय भने व्यक्त गरेको बताउनु भएको छ। पार्टीका साधारण सदस्यदेखि नेतृत्व तहसम्म सबैको भूमिका राज्यका खोज उद्धार र राहत कार्यलाई थप प्रभावकारी व्यवस्थित र सहयोगी बनाउने हुनुपर्नेमा आफू स्पष्ट रहेको उहाँको भनाइ छ। सिप दक्षता र विशेषज्ञतासहित खटिनुभएका साथीहरूको योगदानले खोज तथा उद्धार कार्यमा सहयोग पुगेको पराजुलीले बताउनु भएको छ। रसुवा पारीबाट 28 सरकारी र सार्वजनिक भवन समेत गरी 1,500 निजी घरमा क्षति पुगेको छ। बाढीले रसुवा जिल्लामा 41 किलोमिटर सडक, 6 पक्की पुल, 8 बेली ब्रिज र 10 झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गप्रसाद अधिकारीले बताउनु भएको छ। बाढीबाट भोटेकोशी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 जलविद्युत आयोजनामा पूर्ण रूपमा क्षति पुगेको छ। बाढीले 111 मेगावाटको रसुवागाडी, 120 मेगावाटको भोटेकोशी, 20 मेगावाटको चिलिमे, 20 मेगावाटको लाङटाङ खोला, 216 मेगावाटको माथिल्लो त्रिशुली 1, 5 मेगावाटको मैलुङ खोला, 60 मेगावाटको त्रिशुली 3A र 37.3 मेगावाटको त्रिशुली 3B पनि क्षति पुर्याएको छ। नारायणगढ काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि चितवनमा हवाई चाप बढेको छ।
5: सडक मार्ग मार्फत काठमाडौँबाट आउजाउ गर्न नसकिने अवस्था बनेपछि चितवनको भरतपुर विमानस्थलमा यात्रुको चाप बढेको हो। कृष्णवीरको पहिरोले नारायणगढ काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि बुद्ध एयरले उडान संख्या बढाएको बुद्ध एयर भरतपुरका प्रमुख भक्त बहादुर बस्नेतले जानकारी दिनुभएको छ। बस्नेतका अनुसार उडान संख्या बढाइएपछि अवस्था केही सहज बनेको छ। हिजो बुद्धका 8 र अस्ति 11 चितवन काठमाडौँ उडान भएका थिए। हवाई चाप बढेसँगै टिकटका लागि 2 दिन अघिबाट बुकिङ गर्नुपर्ने यात्रुलाई बाध्यता बनेको छ। दैनिक हजारौं सवारी साधन गुड्ने नारायणगढ काठमाडौँ सडक अवरुद्ध भएपछि यात्रु मर्कामा परेका हुन्। यात्रुहरूलाई अहिले हेटौँडा हुँदै सडक मार्गबाट काठमाडौँ आउजाउ गर्नुपर्ने बाध्यता छ।
3: अब खबर फटाफट।
6: भोटेकोशी नदीको बाढीमा परेर बेपत्ता भएका स्याङ्जाको भिरकोट नगरपालिका 5 मकानका 73 वर्षीय कृष्णप्रसाद अर्याल र 67 वर्षीय राधा अर्याल दम्पतिको कुशको शव बनाएर अन्त्येष्टि गरियो। परिवार र आफन्तले 10 दिनसम्म खोजे पनि कुनै पत्तो नभएपछि अन्तिम संस्कार गरे। भोटेकोशी बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षणको नमूना लिन नुवाकोटमै संकलन केन्द्र सञ्चालनमा ल्यायो। यसअघि नमूना दिन काठमाडौँ आउनुपर्ने बाध्यतालाई सहज बनाउन विदुरमा नमूना संकलन केन्द्र स्थापना। संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार राहत र पुनस्थापनाका लागि 4.96 करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने। इलामको माङ सेबुङका पृथ्वीमान जबेगु 10 वर्षदेखि रुद्राक्ष खेतीमा रमाउँदै 18 रोपनी बारीमा 300 रुद्राक्षका बोट रोपेका जबेगुले वर्षेनी 2 लाख बढी आमदानी गर्दै। धनकुटा जिल्ला अस्पतालमा पहिलो पटक रक्त संचार सेवा केन्द्र सञ्चालनमा आएसँगै धनकुटा सहित आसपासका जिल्लाका बिरामीले रगतका लागि सुनसरी मोरङ लगायतका जिल्लामा पुग्नुपर्ने बाध्यता हट्यो।
3: पहिलो संस्करणको नेपाल भलिबल लिग एनबिएनमा काठमाडौँ रेड्सले विजयी सुरुवात गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवडलमा सम्पन्न खेलमा मधेस वरियर्सलाई 3-2 अन्तरको सेटले हराउँदै काठमाडौँले विजय सुरुवात गरेको हो। प्रतियोगितामा मधेस वरियर्सको यो लगातार दोस्रो हार हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: बाढीपछि फेला परेका सबको सङ्ख्या 1331 पुगेको छ। 5,000 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुनेमध्ये रसुवाबाट 1967 जना छन्। नुवाकोटबाट 2340 जना छन्। बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट हालसम्म 13,101 जनाको उद्धार गरिएको छ। बाढी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका 41 होल्डिङ सेन्टरमा 3,982 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। मुस्ताङमा यही भदौ 30 र 31 गते करपचोङ जलवायु परिवर्तन सम्मेलन हुने भएको छ। जलवायु परिवर्तनको असरले हिमाली पहाडी र तराई क्षेत्रमा पुर्याएको असर अनुकूलन र विश्व समुदायको ध्यान आकर्षण गर्न सम्मेलन गर्न लागि हो। 276 नगरपालिका र 459 गाउँपालिकाका प्रमुख एवं अध्यक्षको उपस्थिति रहने करपचोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले बताउनु भएको छ। भोटेकोशी बाढीपछि अरू निकायसँगै नेपाल रेडक्रस सोसाइटी विपद व्यवस्थापन, राहत वितरण र उद्धारमा खटिएको छ। रेडक्रसले सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र अन्य सङ्घ संस्थासँग समन्वय गर्दै टोली पठाएको छ। रसुवा फ्लड रेस्पोन्सका फिल्ड म्यानेजर वीरेन्द्र शाही:
1: हामीले अहिले रसुवाको विशेष गरी प्रभावित क्षेत्रमा स्थानीय यो जुन गोसाईकुण्ड होइन देखि लिएर अरू पालिकाहरूका विभिन्न क्षेत्रमा जहाँ अहिले एक्सिस छ त्यो ठाउँमा मात्र हामीहरूको केही ट्रेन्ड भोलिन्टियर सहित चाहिँ हामीहरू परिचालित भएका छौँ अहिले। र यहाँ चाहिँ सबै रेस्पोन्सहरू एकीकृत तरिकाले चाहिँ गइराखेको छ। सिडी साहबले विशेष गरेर के निर्देश गर्नुभएको छ भन्दा यो सबै एकद्वार प्रणाली होस्, कसैले चाहिँ दोहोऱ्याएर सेवा पाउने, कुनै ठाउँमा आएका सामग्रीहरू एकदमै जम्मा भएर डम्पिङ हुन सक्ने सम्भावना रहने छ। त्यो अनुसार चाहिँ हामी रेड क्रसले चाहिँ के गरिरहेको छ भन्दा हामीले सबै कुरा अब सरकार को एकजुलरी सहयोगी निकाय होइन संस्थाकै हाम्रो जुन म्यान्डेट छ त्यो अनुसार चाहिँ हामीले चाहिँ अब स्थानीय सरकार अथवा हाम्रो जिल्ला अहिले डिडिएमसीसँग समन्वय गरेर चाहिँ आवश्यक ठाउँमा परिचालित हुने र सामग्रीहरू हामी यसै रसमा हामीले ट्रान्सपोर्ट गरेका छैनौँ, ल्याएका छैनौँ। हाम्रो ठुलो वायर हब चाहिँ अहिले नुवाकोटमा छ र अरू चाहिँ केन्द्रीय कार्यालय काठमाडौँमै छ र यहाँको आवश्यकता अनुसार चाहिँ जुन हामीले यहाँ लिस्ट सूची पठाउँछौँ त्यो अनुसार चाहिँ सामग्रीहरू डेलिभर गरेर त्यसपछि जिल्ला विपद व्यवस्थापन समितिसँगको समन्वयको आधारमा चाहिँ हामीले प्रभावित क्षेत्रमा चाहिँ अथवा प्रभावितहरूलाई चाहिँ दिने भन्ने हाम्रो योजना छ। तर त्योभन्दा अहिले इमिडिएट के गर्यौँ भन्दाखेरि चाहिँ हाम्रो यो 4 होल्डिङ सेन्टरहरू छन् यहाँ विभिन्न ठाउँमा, यो होल्डिङ सेन्टरहरूमा चाहिँ उहाँहरूको व्यवस्थापन, मनोसामाजिक परामर्शको लागि हाम्रो स्वयंसेवकहरू होइन अनि यो खानेपानी स्वच्छता र सरसफाइको अलिक इस्युज आइराखेको छ त्यहाँ अहिले, पानीको क्वालिटीको कुरा रह्यो त्यसले अर्को खालको आउटब्रेक नहोस् भनेर एउटा त सचेतना फैलाउने, दोस्रो चाहिँ वाटर ट्रिटमेन्ट गर्नेदेखि लिएर अलिकति यो सेनिटरी यो टोयलेटहरूको व्यवस्थापन गर्ने काममा चाहिँ हामीले भोलिन्टियर र हामीहरूको अहिले फोकस रहेको छ अहिलेलाई।
2: हजुर, तत्काल अहिले तपाईँले देख्नु भएको आवश्यकता के देख्नुहुन्छ?
1: यहाँ हेर्दाखेरि चाहिँ प्रमुख कुरा चाहिँ अहिले बालबच्चाहरूमा चाहिँ कतिले प्यारेन्ट्सहरू लुज गर्नुभएको छ, उहाँहरूको होइन अलि लस्ट हुनुहुन्छ होइन, कतिजना अब ज्यान पनि गुमाउनु भयो अनि त्यो बालबालिकाहरू चाहिँ पानीको आवाजबाट पनि डराउने त्रसित हुने खाल देखिरहेको छ त्यो जुन होल्डिङ सेन्टरहरू देखेर अरूमा पनि जहाँ बस्नुभएको छ। त्यसले गर्दा मलाई अलिक मनोसामाजिक परामर्श अलिक चाइल्ड फ्रेन्डली स्पेसमा चाहिँ उहाँहरूलाई खेलाउने भुलाउनु पर्ने आवश्यकता के देखिएको छ एउटा, अनि दोस्रो कुरा चाहिँ जहाँ उहाँहरू प्रभावित मान्छेहरू हुनुहुन्छ प्रभावित मान्छेहरूलाई चाहिँ विशेष गरी वाटर सेनिटेसनको कुराहरूमा चाहिँ तुरन्तै चाहिँ हामीले केही न केही गर्नुपर्ने देखिन्छ। त्यो चाहिँ नगर्यो भने के भन्दा त्यो अलिकति फोहोरहरू यत्रतत्र भएको हुनाले भेट्रोल कन्ट्रेक्ट सम्बन्धीको इस्युजहरू होइन अरू खालको आउटब्रेक हुने सम्भावना छ एउटा। अर्को ठुलो समस्या जस्तो के देख्यो भन्दाखेरि आएका विभिन्न राहत सामग्रीहरूलाई चाहिँ अब यो जहाँसम्म रोडको एक्सिस छ त्यहाँसम्म आइपुगेको छ, अब धेरै जसो बस्तीहरू प्रभावित क्षेत्र चाहिँ अहिले यो एक्सिसभन्दा टाढा छ। आज मात्रै त्यहाँ मिटिङमा कुरा भयो 2-3 स्टेट ठाउँमा चाहिँ ट्विनहरू व्यवस्थापन गर्न कि भन्ने कुरा भयो, तर ट्विनको लागि चाहिँ टेक्निकल एक्सपर्ट टिम चाहिँ अब नेपाल गभर्मेन्ट भनौँ न उतैबाट चाहिँ यहाँ आउनुभएको छ, सर्वे पनि गर्नुभयो, तर त्यसमा काम गर्नको लागि चाहिँ यो स्थानीय भनौँ न यो ज्यामी उहाँहरूको चाहिँ कमी भयो या मतलब प्राप्त भयो उहाँ भेटिनु भएन भन्ने कुरा भयो त्यहाँ। त्यसले गर्दा कसरी गर्ने त भन्ने विभिन्न विकल्पमा कुरा भइरहेको छ, तर यही समस्यालाई मध्यनजर गरेर हाम्रो केन्द्रीय कार्यालयमा हाम्रो इमर्जेन्सी अपरेसन सेन्टर छ त्यहाँ पनि बारम्बार कुरा भएको थियो र अहिले पछिल्लो समय यो एयरलिफ्ट गर्ने होइन यो चपरहरूको प्रयोग गरेर आवश्यक सामग्रीहरू त्यो अनरिच ठाउँमा पुर्याउने भन्नेको कुरा भएको छ।
0: माथिल्लो त्रिशुली 3-1 जलविद्युत आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनिया नागरिक लुहाई ताओलाई दूतावासको टोलीले भेटेको छ। छाउनी सैनिक अस्पताल पुगेर उद्धार गरिएका आफ्नो नागरिकलाई चिनिया अधिकारीहरूले भेटेका हुन्। आयोजनामा काम गर्दै आएका चिनिया नागरिक भदौ 10 गते भोटेको सीमा आएको बाढीका कारण सुरुङभित्रै थुनिनु भएको थियो। उनको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। आयोजनाको अडिट 4 टनेलबाट चिनिया नागरिक ताओको बाढी आएको 11 दिनमा जीवितै उद्धार गरिएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाहले बाढीमा परेकाको जीवितै उद्धार गर्ने टोलीको प्रशंसा गर्नुभएको छ। नुवाकोटको बेत्रावतीबाट 64 वर्षीय चन्द्रिका श्रेष्ठको जीवितै उद्धार भएपछि प्रधानमन्त्री शाहले सरकार खोज तथा उद्धार कार्यमा अझै दृढतापूर्वक लागिरहेको बताउनु भएको छ। परिवारले काजक्रिया सुरु गरिसकेकी श्रेष्ठको प्रहरले उद्धार गरेको हो। भोटेकोसीको बाढीले जनधन घरबारी र परिवारका सदस्य गुमाउन पुगेका देश नागरिकको पीडालाई सरकारले गहिरोसँग महसुस गरेको प्रधानमन्त्रीको भनाइ छ। बाढीले क्षतिग्रस्त नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका मध्ये 7 जनालाई काठमाडौँको महिपेमा रहेको नेपाल सिनियर केयर र 17 जनालाई नुवाकोटको इनारपाटी कृष्ण प्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको छ। राजसभा संसदीय दलका उपनेता गणेश पराजुलीले विपदमा खटिएका सांसदलाई फिर्ता नबोलाएको बताउनु भएको छ। राजसभाले इन्जिनियर सांसदहरू श्रीराम नेउपाने र सागर ढकाललाई फिर्ता बोलाएको भनिएका बेला पराजुलीले नेउपाने र ढकालको उपस्थितिका कारण सुरक्षा फौजलाई असर नपरोस् भन्ने आशय भने व्यक्त गरेको बताउनु भएको छ। पार्टीका साधारण सदस्यदेखि नेतृत्व तहसम्म सबैको भूमिका राज्यका खोज उद्धार र राहत कार्यलाई थप प्रभावकारी व्यवस्थित र सहयोगी बनाउन हुनुपर्नेमा आफू स्पष्ट रहेको उहाँको भनाइ छ। सिप दक्षता र विशेषज्ञतासहित खटिनुभएका साथीहरूको योगदानले खोज र उद्धार कार्यमा सहयोग पुगेको पराजुलीले बताउनु भएको छ। बाढीमा बेपत्ताहरूको खोजी तथा सब पहिचानका लागि कास्की प्रहरी कार्यालयबाट आफन्तको डिएनए नमुना सङ्कलन सुरु गरिएको छ। डिएनएका लागि निवेदन मन्जुरीनामा फर्म भर्ने र रगतको नमुना सङ्कलन गर्ने कार्य एकीकृत रूपमा प्रहरी कार्यालयबाट सुरु गरिएको डिएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। यसअघि सो सेवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सञ्चालन गरिँदै आएको थियो। बाढीमा परि मृत्युवरण गरेका 76 जनाको शव यही भदौ 16 गते पोखरा 16 लामाचौरको वन क्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको थियो। जमिनमुनि व्यवस्थापन गरिएका शवको डिएनए नमुना सङ्कलन गरिएकाले शव पहिचानका लागि आउने आफन्तको डिएनए नमुना सङ्कलनका लागि आवश्यक प्रबन्ध गरिएको हो। शवबाट सङ्कलन गरिएको डिएनए नमुना राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। आफन्तको डिएनएसँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई सब बुझाउन मिल्ने गरी व्यवस्थापन गरिएको पासवानको भनाइ छ। नारायणगढ काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि चितवनमा हवाई चाप बढेको छ।
4: सडक मार्ग मार्फत काठमाडौँबाट आउजाउ गर्न नसकिने अवस्था बनेपछि चितवनको भरतपुर विमानस्थलमा यात्रुको चाप बढेको हो। कृष्णवीरको पहिरोले नारायणगढ काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि बुद्ध एयरले उडान संख्या बढाएको बुद्ध एयर भरतपुरका प्रमुख भक्त बहादुर बस्नेतले जानकारी दिनुभएको छ। बस्नेतका अनुसार उडान संख्या बढाइएपछि अवस्था केही सहज बनेको छ। हिजो बुद्धका 8 वटा र अस्ति 11 वटा चितवन काठमाडौँ उडान भएका थिए।
3: स्विजरल्याण्डले जलविद्युत आयोजनाका सुरुङभित्र खोजी तथा उद्धार कार्यलाई सघाउन नेपाललाई अत्याधुनिक ड्रोन सहयोग गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको आग्रहमा एउटा सेमी अटोनोमस ड्रोन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। स्विस दूतावासका अनुसार नेपाल आइपुगेका स्विस मानवीय सहायता विज्ञले उपकरण प्राधिकरणलाई बुझाएका हुन्। यो ड्रोन स्विजरल्याण्डको ख्यातिप्राप्त ड्रोन निर्माता कम्पनी फ्लाइबिलिटीले अनुदान स्वरूप उपलब्ध गराएको दूतावासले जनाएको छ। विशेष गरी साँघुरा अँध्यारो र मानिस सहजै पुग्न नसक्ने जोखिमपूर्ण सुरुङभित्र उडेर खोजी गर्न यो ड्रोनको डिजाइन गरिएको हो। यो ड्रोन ठोक्किएर नखस्ने र भग्नावशेषमा ठोक्किँदा पनि सन्तुलन मिलाएर निरन्तर उड्न सक्ने बताइएको छ। अत्याधुनिक सेन्सर र लिडार प्रविधिले सुरुङभित्रको भग्नावशेष र क्षतिको 3D नक्सा तत्कालै तयार पार्ने प्राविधिकहरूको भनाइ छ। रसुवा पहाडीले 4 जिल्लामा 55 खानेपानी आयोजना प्रभावित भएका तथ्याङ्क सङ्कलन गरिएको छ। नुवाकोटमा सबभन्दा बढी 22 वटा समेत ती आयोजना प्रभावित भएका खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ। धादिङमा 20, रसुवामा 8 र खोर्खामा 5 वटा खानेपानी आयोजना प्रभावित भएका छन्। ती आयोजना 64 करोड रुपियाँका हुन्। आयोजना बन्द भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले नुवाकोटका विदुर र भट्टाहरूमा 4 वटा ट्याङ्करबाट खानेपानी वितरण गर्दै आएको छ। प्रभावित केही ठाउँमा पानी ट्याङ्की, पानी तान्ने पम्प र पाइप लगायतका साधन वितरण गरिएको विभागले जनाएको छ। पानी तान्ने पम्प चलाउन डिजल जेनेरेटरको व्यवस्था गरिएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भने अझै जारी रहेको छ। बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको छ। र नेपाली युवा बक्सर अविरल घिमिरे हिमालयन चितुवाले फ्रान्सका विश्व च्याम्पियन बक्सर म्याथन चोइनारलाई हराउनु भएको छ। खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: रसुवाकडी जलविद्युत आयोजना नजिकै उद्धारका लागि 8 सदस्यीय रक क्लाइम्बिङ टोली परिचालन गरिएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले हिमालय समेत क्लबको टोलीले विद्युत गृह बाहिर हराएका श्रमिकको खोजी गर्न थालेको जानकारी दिनुभएको छ। सुरुङ विज्ञ विष्णु शिवाकोटी समेतको टोलीले कन्ट्रोल रुमसम्म पुगेर हेर्दा पुरै पुरिएको देखेको तर जीवित कोही फेला नपारेको उहाँको भनाइ छ। खोजी तथा उद्धारका लागि 4 हेलिकप्टर प्रयोग गरिएको छ। भोटेकोसी बाढीपछि अरुणिकासँग गई नेपाल रेडक्रस सोसाइटी विपद व्यवस्थापन राहत वितरण र उद्धारमा खटिएको छ। रसुवा फ्लड रेस्पोन्सका फिल्ड म्यानेजर वीरेन्द्र शाही
4: हामीले अहिले रसुवाको विशेष गरी प्रभावित क्षेत्रमा स्थानीय यो जुन गोसाई कुण्ड होइनदेखि लिएर अरू पालिकाहरूका विभिन्न क्षेत्रमा जहाँ अहिले एक्सिस छ त्यो ठाउँमा मात्र हामीहरूको केही ट्रेन भोलिन्टियर सहित चाहिँ हामीहरू परिचालित भएका छौँ अहिले। र यहाँ चाहिँ सबै रेस्पोन्सहरू एकीकृत तरिकाले चाहिँ गइराखेको छ। श्री साहबले विशेष गरेर के निर्देश गर्नुभएको छ भन्दा यो सबै एकद्वार प्रणाली होस्, कसैले चाहिँ दोहोऱ्याएर सेवा पाउने, कुनै ठाउँमा आएका सामग्रीहरू एकदमै जम्मा भएर डम्पिङ हुन सक्ने सम्भावना रहने छ। त्यो अनुसार चाहिँ हामीले रेडक्रसले चाहिँ के गरिरहेको छ भन्दा हामीले सबै कुरा अब सरकार को एकजुलरी सहयोगी निकाय होइन संस्थाकै हाम्रो जुन म्यान्डेट छ त्यो अनुसार चाहिँ हामीले चाहिँ अब स्थानीय सरकार अथवा हाम्रो जिल्ला अहिले डिडिएमसीसँग समन्वय गरेर चाहिँ आवश्यक ठाउँमा परिचालित हुने र सामग्रीहरू हामी यसै रसमा हामीले ट्रान्सपोर्ट गरेका छैनौँ, ल्याएका छैनौँ। हाम्रो ठुलो वायर हब चाहिँ अहिले नुवाकोटमा छ र अरू चाहिँ केन्द्रीय कार्यालय काठमाडौँमै छ र यहाँको आवश्यकता अनुसार चाहिँ जुन हामीले यहाँ लिस्ट सूची पठाउँछौँ त्यो अनुसार चाहिँ सामग्रीहरू यहाँ डेलिभर गरेर त्यसपछि जिल्ला विपद व्यवस्थापन समितिसँगको समन्वयको आधारमा चाहिँ हामीले प्रभावित क्षेत्रमा चाहिँ अथवा प्रभावितहरूलाई चाहिँ दिने भन्ने हाम्रो योजना छ। तर त्योभन्दा अहिले इमिडिएट के गर्यौँ भन्दाखेरि चाहिँ हाम्रो यो 4 होल्डिङ सेन्टरहरू छन् यहाँ विभिन्न ठाउँमा, यो होल्डिङ सेन्टरहरूमा चाहिँ उहाँहरूको व्यवस्थापन मनोसामाजिक परामर्शको लागि हाम्रो स्वयंसेवकहरू होइन अनि यो खानेपानी स्वच्छता र सरसफाइको अलिक इस्युज आइराखेको छ त्यहाँ अहिले पानीको क्वालिटीको कुरा रह्यो त्यसले अर्को खालको आउटब्रेक नहोस् भनेर एउटा त सचेतना फैलाउने, दोस्रो चाहिँ वाटर ट्रिटमेन्ट गर्नेदेखि लिएर अलिकति यो सेनिटरी यो टोयलेटहरूको व्यवस्थापन गर्ने काममा चाहिँ हामीले भोलिन्टियर हामीहरूको अहिले फोकस रहेको छ अहिलेलाई।
5: हजुर, तत्काल अहिले तपाईँले देख्नु भएको आवश्यकता के देख्नुहुन्छ?
4: यहाँ हेर्दाखेरि चाहिँ प्रमुख कुरा चाहिँ अहिले बालबच्चाहरूमा चाहिँ कतिले प्यारेन्ट्सहरू लुज गर्नुभएको छ उहाँहरूको होइन अहिले लस्ट हुनुहुन्छ होइन कतिजना अब ज्यान पनि गुमाउनु भयो अनि त्यो बालबालिकाहरू चाहिँ पानीको आवाजबाट पनि डराउने त्रसित हुने खालको देखिरहेको छ त्यो जुन होल्डिङ सेन्टरहरू देखेर अरूमा पनि जहाँ बस्नुभएको छ। त्यसले गर्दा मलाई अलिक मनोसामाजिक परामर्श अलि चाइल्ड फ्रेन्डली स्पेसमा चाहिँ उहाँहरूलाई खेलाउने भुलाउनु पर्ने आवश्यकता के देखिएको छ एउटा, अनि दोस्रो कुरा चाहिँ जहाँ उहाँहरू प्रभावित मान्छेहरू हुनुहुन्छ प्रभावित मान्छेहरूलाई चाहिँ विशेष गरी वाटर सेनिटेसनको कुराहरूमा चाहिँ तुरन्त चाहिँ हामीले केही न केही गर्नुपर्ने देखिन्छ। त्यो
3: सडक भाँसिएको 7 कृष्णवीरमा डाइभर्सन ट्र्याक खोलिएको छ तर सवारी साधन सञ्चालनमा आएन भने अझै 1 लाग्ने सडक विभागका महानिर्देशक विजय जैशीले बताउनु भएको छ।
6: पासिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको जैसीले बताउनु भयो। यो ट्र्याकले राजमार्ग जोडिएको र अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने सडक बनाइएको उहाँको भनाइ छ। छिटो ट्र्याक खोल्न सडक विभागले नेपाल जियो टेक्निकल सोसाइटीसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम अघि बढाएको थियो। जटिल भूगोलमा अन्तिम विकल्पका रूपमा भासिएको सडकभन्दा माथि भित्तो काटेर ट्र्याक बनाउने काम गरिएको इन्जिनियर राजन केसीले बताउनु भएको छ। खोलापट्टिबाट काम गर्न सक्ने अवस्था नरहेको र फेरि बाढी आउने जोखिम रहेकाले भित्तो नै काटेर ट्र्याक खोलिएको हो। अहिले नदीबाट संरचना बनाउन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ। 10 भदौमा भोटेकोसी त्रिशुली बाढीले तलबाट कटान गर्दा सडक भासिएको थियो। त्यसयता नागढुङ्गा मुगलिङ सडक खण्ड ठप्प बनेको छ। सडक अवरुद्ध भएपछि राजधानीमा नियमित रूपमा दैनिक उपभोग्य वस्तु भित्रन सकेका छैनन्। विश्व ब्याङ्कको सहुलियतपूर्ण ऋणमा सडक खण्डको स्तरोन्नतिको काम यसअघि भइरहेको थियो। यो खण्ड भएर गुड्ने सवारी साधनलाई अहिले कान्ति राजमार्ग र त्रिभुवन राजपथ तर्फ डाइभर्ट गरिएको जैसीले बताउनु भयो।
3: जुम्लाको तातोपानी गाउँपालिका 4 गिरी खोलामा 50 MW जलविद्युत उत्पादन हुने भएको छ। आयोजनामा 7 करोडभन्दा बढी लाग्ने अत्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले जानकारी दिनुभएको छ। म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत थापाले गिरी दहको जलाशयुक्त जलविद्युत आयोजनाले 50 MW विद्युत उत्पादन गर्न सक्ने प्रारम्भिक अध्ययन गरिएको छ। उहाँका अनुसार विस्तृत प्राविधिक तथा सम्भावित अध्ययनपछि उत्पादन क्षमता अझ बढ्न सक्ने सम्भावना समेत रहेको छ। गिरी खेला जलविद्युत आयोजनाको अध्ययन अवधि पूरा भएपछि निर्माणको काम अगाडि बढ्ने आयोजनाले जनाएको छ। पहिलो संस्करणको नेपाल भलिबल लिग एनपिएलमा काठमाडौँ रेडर्सले विजयी सुरुवात गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: संयुक्त राष्ट्रसङ्घले नेपालमा तत्कालको विपद सम्हाल्नका लागि 7.5 अर्ब रुपियाँ बराबरको सहयोग आह्वान गरेको जनाएको छ। राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफानी डुजारिकले नेपालमा 84,000 मानिसलाई सहायता चाहिएको भन्दै मद्दतका निकाय परिचालित भएका बताउनु भएको छ।
1: We and our humanitarian partners launched a nearly $50 million flash appeal to support the emergency response following the recent catastrophic flash floods and landslides. The World Food Program, in the first weeks after the disaster, dispatched some food for about 8,000 people and procured further 180 metric tons of food locally. UNICEF is also dispatching supplies to some of the hardest hit areas. The supplies from UNICEF will help families access safe water, strengthen disease prevention, support children's learning, and ensure frontline health and nutrition workers have the tools to identify and assist vulnerable children and mothers.
0: भारीपछि फेला परेका सबको संख्या 1,331 पुगेको छ। 5,000 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुने मध्ये रसुवाबाट 1,967 छन्। नुवाकोटबाट 2,340 छन्। बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट हालसम्म 13,101 उद्धार गरिएको छ। बाढी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र तादिङमा स्थापना गरिएका 41 होल्डिङ सेन्टरमा 3,982 सुरक्षित आश्रय लिइरहेका छन्। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनिया नागरिक लुहाई ताओलाई दूतावासको टोलीले भेटेको छ। छाउनी सैनिक अस्पताल पुगेर उद्धार गरिएका आफ्ना नागरिकलाई चिनिया अधिकारीले भेटेका हुन्। आयोजनामा काम गर्दै आएका चिनिया नागरिक भदौ 10 गते भुटेकोसीमा आएको बाढीका कारण सुरुङभित्रै थुनिएका थिए। उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। आयोजनाको अडिट चार्ट टनबाट चिनिया नागरिकको बाढी आएको 11 दिनमा जीवितै उद्धार गरिएको थियो। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा फँसेकाको उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। रसुवागढी, त्रिशुली 3A, त्रिशुली 3B, चिलिमे र माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा खोज तथा उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। रसुवागढी जलविद्युत आयोजनामा खटिएको संयुक्त उद्धार टोलीले विद्युत गृहको 6 तलामा पुगेर खोजी गरेको र केही फेला नपरेको सेनाले जनाएको छ। त्रिशुली 3A आयोजनाको सुरुङभित्र फँसेकाको उद्धारका लागि सेनाका 75, सशस्त्र प्रहरीका 18 एवं नेपाल प्रहरी र पिके सहितको संयुक्त टोली खोज तथा उद्धारमा छ। त्रिशुली 3B सैनिक 89, गैर सैनिक 3 र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त टोलीले 3 सानो डोजर र जेनेरेटरको प्रयोग गरी खोजी जारी रहेको सेनाले जनाएको छ। टोलीले 2.5 टनेलबाट एक्सकाभेटर लैजान सक्ने गरी बाटो सफा गरेको छ। चिलिमे जलविद्युत आयोजनामा विदेशी सहितको संयुक्त टोलीले मिनी एक्काभेटर र पम्पको सहायताले लेदो फाली 105 मिटरभित्रसम्म खोजी गरेको छ। माथिल्लो त्रिशुली 1 हाकु सुरुङको 250 मिटरभित्रबाट विदेशी सहितको संयुक्त उद्धार टोलीले चिनिया नागरिकको जीवितै उद्धार गरेकामा थप 2 शव निकालेको सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभएको छ। मुस्ताङमा यी भदौ 30 र 31 गते करपजोङ जलवायु परिवर्तन सम्मेलन हुने भएको छ। जलवायु परिवर्तनको असरले हिमाली पहाडी र तराई क्षेत्रमा पुर्याएको असर अनुकूलन र विश्व समुदायको ध्यान आकर्षण गर्न सम्मेलन गर्न लागि हो। 267 नगरपालिका र 459 गाउँपालिकाका प्रमुख एवं अध्यक्षहरूको उपस्थिति रहने करपसुङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले बताउनु भएको छ। असोज कार्तिकमा मनासुर हिमालय आरोहण गर्न 29 टोलीले अनुमति लिएका छन्। पर्यटन विभागको पछिल्लो तथ्याङ्क अनुसार 29 टोलीका 348 आरोहीले मनासलु आरोहणका लागि अनुमति लिएका हुन्। विभागबाट अहिलेसम्म 32 टोलीका 367 जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएका मध्ये मनासलुका लागि मात्र 29 टोलीका 348 आरोही रहेको विभागले जनाएको छ। यस हिमालबाट सिजनका लागि जारी पर्वतारोहण अनुमतिबाट 15,96,00,000 रोयल्टी सङ्कलन भइसकेको पर्यटन विभागले जनाएको छ। गोर्खाको चुम्नोब्री 1 सामागाउँमा रहेको 8,163 मिटर उचाइको मनासलुमा केही वर्षदेखि पर्वतारोहीको आकर्षण बढ्दै गएको छ। रुस र युक्रेनले शान्तिवार्ता चलञ्जेल एकअर्काका राजधानीमा आक्रमण नगर्ने वाचा गरेका छन्। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी दूतहरू स्टिभ विटकफ र जारेद कुस्नरसँग मस्कोमा भेटेका बेला सहमति भएको छ। विटकफले पुटिनबारे धारणा राख्नुभएको छ।
2: I want to thank you for endorsing the no shoot policy and
0: खबर यति नै। नमस्कार।
3: यो BFBS गोरखा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: परराष्ट्र मन्त्रालयले सहायता बोकेर आउने मित्र राष्ट्र तथा संगठनका 24 हवाई उडानलाई अनुमति दिएको जनाएको छ। मन्त्रालयले दैनिक बुलेटिनमा उल्लेख गरेअनुसार विभिन्न देश र संगठनका उडान अनुमतिका लागि समन्वय गरिएको हो। मन्त्रालयले बेलिब्रिज, धेरै वजन बोक्ने ड्रोन, डिएनए जाँच सामग्री, मोबाइल एयर ट्राफिक कन्ट्रोल, जमिन मुनिको जानकारी दिने राडार, लेजर मिटर लगायत माग गरिएको पनि बताएको छ। मन्त्रालयका अनुसार हालसम्म नेपाललाई चेक रिपब्लिक, भियतनाम, लात्भिया, लक्जमबर्ग